0: गर्नु भएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी अवरात्र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7514 जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात सुरु गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरुङ हिमालबाट करिब 2,000 फिट चौडा ग्लेसियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोसीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुङ्गाहरूको मिश्रण 7,000 फिटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सिमाना जोडिएको पल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ। सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुईवटा अध्यक्ष बुधबारको बाढीपछि सम्पर्कविहीन छन्। अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका सातजना बेपत्ता छन्। पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन राहत व्यवस्थापन विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ।
2: भोटेकोशी बाढीमा परि मृत्यु भएका आठजनाको शव पाल्पामा ल्याइएको छ। विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको तीन अस्पतालमा ल्याएर राखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा चारजना मिशन अस्पतालमा दुई र लुम्बिनी मेडिकल प्रभासमा दुईजनाको शव राखिएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,000 रूपियाँ संकलन भएको थियो। बाँकी रकम शनिबार थपिएको हो। विभिन्न ब्याङ्क तथा व्यावसायिक संस्था सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो। सहयोग रकम संकलन हुने क्रम जारी छ।
2: मर्स्याङदी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बच्न मर्स्याङदी नदी किनारमा साइरन चढान गरिएको छ। पटक पटक बाढीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुसी भएका छन्।
3: रसुवा नुवाकोट धादिङ गोर्खा चितवन लगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुँदे निर्देशन दिनुभएको छ। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुँदे निर्देशन दिनुभएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा नुवाकोट धादिङ र गोर्खा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ। यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ्नेछ।
3: भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा बाढीले पुर्याएका 9 वटा आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुन्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ। बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राज्य राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन्। बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ।
7: अब खेल र खेलाडीका खबर। भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकुद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ। राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकुद एरिनामा नेपालका लागि प्रार्थना, श्रद्धाञ्जली र समर्थनका सन्देश सार्वजनिक भएका छन्।
6: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। हाम्रा बस्ती विकास, भौतिक पूर्वाधार, प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन्। जीवनका यावत पक्षीय संघर्षदायी नै छन्। हिमालमा हिउँ पहिरो, पहाड़मा पहिरो, नदी किनारमा बाढ़ीको प्रकोप, समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन्। नदी जीवन हुन्, विद्युतका स्रोत हुन्, सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन्। यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ। यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन्। जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरापमा पार्न सक्ने हुन्छ। नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्।
7: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ। विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन्। नेपालले आफ्ना तर्फबाट अनुगमन, तयारी र सुरक्षित बसोबासको नीति कडाईका साथ लागू गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ। विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन, अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ।
6: हवस्त, काठमाडौँमा रेडियो नारायण 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सुशीला श्रेष्ठ सँगै लिल प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ।
0: आज 2083 साल भदौ 14 गते आइतबार अगस्त 30 तारिक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी नदीमा पानीको बहाव बढ्यो। रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनु पर्ने। रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या 695 भन्दा धेरै।
1: प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा धेरै रकम जम्मा। त्रिशुली ए आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा सुरक्षाकर्मी सक्रिय। परिचय नखुलेका छ व्यवस्थापनमा विज्ञहरू सक्रिय।
0: बाढी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। बाढी प्रभावितका लागि युरोपियन युनियनले 20 लाख युरो सहयोग गर्ने।
1: युक्रेनको राजधानी किव नजिकै रुसी आक्रमणमा 37 जनाको मृत्यु। अमेरिका र इरानलाई पुनः वार्तामा बस्न राष्ट्रसंघको आग्रह। संवादबाट निकास खोज्न अपील।
0: र विनाशकारी बाढीपछि नेपाललाई विश्व खेलकुद समुदायको सहानुभूति सन्देश। मंगोलियाका स्टार खेलाडी एनबीए भलिबलमा अन्नपूर्णबाट खेल्ने।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी नदीमा पानीको बहाव बढेपछि रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनको लागि दिएको निर्देशनको प्रसंग।
1: भोटेकोशी नदीमा पुनः बाढी आएको खबर प्राप्त भएपछि नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढेको आवाज सुनिएको छ। करिब बिहान 4:30 बजे खोलामा ठूलो आवाज सहित बाढी आएको सूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले CIN बताउनुभयो।
3: सावधानी त सर, अहिलेसम्म यहाँ आवाज आइरहेको छ ठुलै। अब भनेपछि त निकै लामो समयसम्म भइसक्यो, करिब करिब 1 घन्टा 1.5 घन्टै हुन लागिसक्यो। यो हामीले तल्लो पटमा चाहिँ त्यहाँ थियो थाहा भन्दा नुवाकोटमा धादिङमा तल कतितिर खबर भइसकेको छ, त्यो पनि नलराखी होइन हजुर। कतिखेर कतिसम्म आउँछ त्यो चाहिँ टुङ्गो भएन, तर आवाज चाहिँ अहिले पनि त्यत्तिकै छ।
1: प्राप्त सूचनाका आधारमा रसुवा नुवाकोट धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई नदी किनार तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। यता बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नदीमा ठूलो आवाज सुनिए पनि भोटेकोशीमा बनेको ताल भने फुटेको छैन। प्राप्त तस्विरहरूको विश्लेषण गर्दा बाढी आएको पुष्टि भए पनि ठूलो बाढी भने नआएको उहाँले CIN बताउनुभयो।
4: बाढी बढेको चाहिँ कन्फर्म हो, तर ताल फुटेको होइन, कत्रो बाढी कन्फर्म छैन। ठुलो बाढी हो जस्तो देखिएन हामीलाई तस्विर प्राप्त भएको छ माथि रसुवाबाट। त्यो हेर्दाखेरि सामान्य बढेको जस्तो मात्रै देखिन्छ, त्यस्तो ठुलो छैन। र अब थप पुस्ताइको लागि चाहिँ नुवाकोटमा अब उज्यालो पनि भएको छ, अब अलिकति टाढाबाट पनि नदी देख्न सकिन्छ। थप तस्विरहरू प्राप्त गर्छौँ र सो अनुसार चाहिँ होइन अगाडि बढ्छौँ। तर अब यो रातिको समयमा आवाज मात्रै ठुलो सुनिएको भन्ने सूचना आयो। कहिलेकाहीँ रातिको समयमा रिफ्र्याक्सनहरू हुन्छ साउन्डमा, यसै पनि आवाज ठुलो सुनिने हुन्छ। अब त्यो त्यसले कहिलेकाहीँ गलत सूचना पनि फैलिन सक्छ। त्यस हिसाबले हामीले अब अहिले धादिङसम्म चाहिँ सतर्क रहिरहेको भनेका छौँ। अब फोटो हेर्दाखेरि त्यति ठुलो बाढी जस्तो देखिँदैन।
1: भोटेकोशीमा बाढी आएको सूचनापछि नुवाकोट आसपासका नागरिकमा त्रास बढेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले CIN बताएका छन्।
5: खोलाको बहाव बढेको छ, सावधान रहनुहोला, कृपया सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, उच्च सतर्कता रहनुहोला, सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, सावधान रहनुहोला, खोलाको बहाव बढेको छ, तल्लो तटीय क्षेत्रमा जानुहोला, तल्लो तटीय क्षेत्रमा जानुहोला, खोलाको बहाव उच्च छ, तल्लो तटीय क्षेत्रमा जानुहोला, खोलाको बहाव उच्च छ।
6: मेरो लक्ष्मी बुढा थोकी ए विद्युत चार हो, हामी तल घर हो। हामी चाहिँ अब 4 बजेतिर खबर गर्नुभयो, हामी हाम्रो उहाँ सशस्त्रमा हुनुहुन्छ यहीँ तल, अनि खबर गर्नुभएको थियो, अनि बाहिर चाहिँ बसिरहेको उठेर। हामी त कतिचोटि भाग्यौँ, हिजो अस्ति पनि राति, हिजो पनि त्यस्तै हल्ला थियो राति, बच्चाहरू लिएर पनि माथि माथि गयौँ। अब आज पनि अब के थाहा, अब उहाँसम्म ढुङ्गेसम्म आएको छ होइन, अब आफू त सुरक्षितै हुनु पऱ्यो जे भयो नि।
7: मेरो सुरक्षित चाहिँ विद्युत चार सबै हल्ला भयो, त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ। अहिलेको समय हेर्दाखेरि आधा घन्टा जति, लगभग आधा घन्टा पुग्नु पुग्नु त्यस्तै भयो,
8: बजेको छ साढे चार।
7: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गएको, त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निक्लेका छन्। अब अलिकति त्रासै छ यतातिर बस्नु पनि, अब माइकिङ पनि अब गरिरहेको छ, अब हिजो अस्तिदेखि पनि अब गरिरहेको पनि हो, अब मोबाइलमा मेसेज पनि आइरहेको छ। अनि त्यहाँबाट लगभग 4:30 बजेतिर पनि अनि यसो बाहिर हल्ला सुन्यो, अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निक्ले है, अब जाउँ भयो खोलाको पनि अब भर हुँदैन, अब मान्छेहरू अब सबैजना त्रसिँदै छन्, कोही मन्दिरतिर गएको छन्, कोही त बाहिर निक्लेका छन्। त्यो छेउ हेरी त लगभग 4-5 सय नै होला नि अब मिटर।
1: बाढीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
0: यसैबीच भोटिकोशी बाढीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रुपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालिन शाहले 9 वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 गते राति 7:45 बजेसम्म 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
9: हिजोसम्मको त्यो 36 बेलुका 36 बजेसम्मको डेटालाई हेर्दाखेरि मानवीय क्षतिको तर्फ हेर्दा शव फेला परेको चाहिँ 675 जनाको शव फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 सब फेला परेको छ र अरूमा त्यसै गरी सङ्ख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अलि योभन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ खासै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइरहेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा का मानिस पनि हुनुहुन्छ, विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको सङ्ख्या चाहिँ 2498 2498 चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
0: यसबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको नेपाल सरकारले बताएको छ। तारको पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसिपी लगायतका भारी एक्सकाभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोसिस भइरहेको पनि सरकारले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढीपछि परिचय नखुलेका सब व्यवस्थापनको तयारी।
10: डिएनए हामीले निकालेको हुन्छ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
0: बाढी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन। काङ्ग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
11: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: क्लेम गर्नुहोस्। शर्तहरु लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पार्टबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टे स्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
3: बाढी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजदात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवाई इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजदात रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढी प्रभावितको पुनर्स्थापनाका लागि चुनौती देखिएको छ। CIN-सँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी।
4: अब अभावै भएर खानैमा पाएको भन्ने त्यस्तो अवस्था त अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ होइन, तर अब सम्भव भएसम्म हामीले चाहिँ सबै ठाउँमा पुर्याएकै छौँ। तर चुनौती के भन्दा कतिपय अब ठाउँमा मानिसहरूलाई राहत एकचोटि पुर्याएपछि फेरि अब 3-4 दिन भइसक्यो, फेरि अन्य बजारतिरको एक्सेस नभएको कारणले फेरि त्यही ठाउँमा दोहोऱ्याएर लानुपर्ने अवस्था पनि रहेको छ एउटा। अर्को चाहिँ अब मानिसहरू आफूसँग भएको जुन थियो त्यो खाद्यान्नहरू पनि सकिएको हुनसक्छ, मार्केटको एक्सेस नभएको कारणले गर्दाखेरि त्यसले गर्दा त्यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नि पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउने चुनौती चाहिँ छ।
2: यसैबीच युरोपियन युनियन EU-ले रसुवाबाट बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। EU-ले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। EU-बाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्। उक्त सहायता यस वर्षको सुरुवातमा नेपालमा विपद पूर्व तयारीका लागि विनियोजन गरिएको करिब 30,00,000 युरो मानवीय सहायताको अतिरिक्त हो विज्ञप्तिमा भनिएको छ। विपदपछि नेपालमा रहेका EU-का साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए।
3: रसुवामा आएको बाढीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली ए 3A लाङटाङ र चिलिमेल लगायत आयोजनामा सुरुङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरुङभित्र रहेकाहरूको उद्धार भने सुरु हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरुङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्वी एक्सेस टनल पत्ता लगाउने काम भइरहेको छ, तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ। तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसे

0: भएको छ। तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता चिल्का एक्सेस टनल पत्ता लगाउने काम भइरहेको छ।
1: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
2: साझा खबरमा अब पत्र पत्रिकाका खबर। बाढीपछि स्वास्थ्य सङ्कटको डर, सब मरेका, पशु चौपायाबाट महामारी जन्य रोग फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ। त्रिशुली बेत्रावते विदुर क्षेत्रमा मरेका पशु चौपायाको सङ्ख्या अत्यधिक रहेको छ। त्यस क्षेत्रमा कतिपय शव पुरिएको अनुमान गरिएको छ। महामारी जन्य रोग फैलेला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ त्यहाँ औषधि छर्कने र मरेका पशु चौपाय खोजेर व्यवस्थित गर्ने काम भइरहेको छ। तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ। त्यसै गरी वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौँ सङ्ख्यामा पशु चौपाए मरेका छन्, बिस्तारै सड्ने र कुहिने अवस्था हुन थाल्छ, यसले सचेत हुनुपर्दछ र रोग फैलने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तदारुकता देखाउनुपर्ने देखिएको छ। त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास शीर्षकमा नयाँ पत्रिका दैनिकमा परशुराम काफ्लेले खबर लेख्नु भएको छ। रसुवाका दुई जलविद्युत परियोजनाको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनिया सेनाका विज्ञ टोली रेकीमा रहेका छन्। भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत आयोजना तथा चिनिया टोलीले माथिल्लो त्रिशुली बी आयोजनाको सुरुङको बाहिरी रेकी गरेको छ। लाङटाङ र चिलिमेमा भारतीय नागरिक पनि कार्यरत रहेका छन्। यसैबीच कारोबार दैनिकमा सम्पर्कविहीन कम्तीमा पनि 2500 भन्दा बढी शीर्षकमा खबर लेखिएको छ। सम्पर्कविहीनहरूको अवस्था कहिले पत्ता लाग्छ भनेर पीडित परिवारले पनि सरकारको ढोका ढकढकाउन थालेका छन्। राहत सामग्रीको रूपमा पुगेका खाद्यान्न पनि त्रिशुली वारी नै रह्यो भन्ने गुनासो त्रिशुली पारीका नागरिकहरूको रहेको छ। भोटेकोशी नदीमा गत भदौ 10 आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा विदेशी नागरिकको उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म विभिन्न देशका 261 विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढाइरहेका छन्। यसैबीच रसुवामा बाढी जाँदा नेप्सेमा 61 अङ्कभन्दा बढीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ। साताको 4 कारोबार विवरण अनुसार नेप्से परिसूचक 61.4 अङ्कले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अङ्कको गिरावटसँगै बजारमा 2500 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम बिस्तारै बाढीपछि बढेको छ र यस साता दुई कम्पनीको कुल 85,505,700 किता सेयर नेप्सेमा सूचीकृत भएको छ। यसैबीच कारोबार दैनिकमा निर्यात जन्य मुख्य 20 वस्तुकै निकासी बढेको शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा मूल्यमा प्रमुख 20 निर्यात वस्तुहरू निकास भएका छन्। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टिल तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गत वर्षको साउनमा 35,59,00,000 रुपियाँ बराबरको फलाम, स्टिल तथा तिनका उत्पादन निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर 2,03,79,00,000 रुपियाँ पुगेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर लेखिएको छ। त्रिशुली बजारकी रेखादेवी गोसाई मधुमेह र उच्च रक्तचाप र थाइरोइडको बिरामी हुनुहुन्छ। उहाँको सबै औषधि बगाएको र औषधि नपाएपछि
3: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
4: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
3: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
4: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
3: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
4: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए।
3: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
4: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
3: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
4: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
3: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
4: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
3: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
4: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
3: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
4: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
3: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9034।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा जगन्नाथ उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। डीएनए परीक्षण र हेभी लोड ड्रोनका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागिएको परराष्ट्र मन्त्री खनालको भनाई। सुरुङमा फँसेकाको उद्धारका लागि आइपुगे भारतीय र चिनिया विज्ञ। शव राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु। बाढीले बगाएर ल्याएको सेफ तोडेर नगद चोरी गरेको आरोपमा 29 जना पक्राउ। र बाढी पीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध। नवलपुरका दुई पालिकाले उद्धार कोषमा 23 लाख प्रदान गर्ने। भोटे कोशी बाढी उद्धारका लागि आयल निगमद्वारा 40,000 लिटर भन्दा बढी हवाई इन्धन र ग्यास सहयोग।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511129163, 98554503 र 98511984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विजय खबरमा अब खबर विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपदपछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्र राष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिनुभएको छ। शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फोरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनु भएको हो। रसुवा लगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको शनाखतका लागि नेपालको मौजुदा फोरेन्सिक क्षमता अपर्याप्त रहेको छ। यसका लागि डीएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको मन्त्री खनालले बताउनुभयो। बाढी र पहिरोका कारण 40 भन्दा बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको छ। विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनस्थापनाका लागि अर्बौं डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। हालसम्मको तथ्याङ्क अनुसार करिब 15,000 निजी घर र 42 पुलमा क्षति पुगेको छ। यद्यपि हानि र नोक्सानीको विस्तृत अध्ययनपछि मात्र यकिन तथ्याङ्क आउने परराष्ट्र मन्त्री खनालको भनाइ छ। भोटेकोशी बाढीपछि भेटिएका शव राख्ने ठाउँ अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमिनमा गाड्न सुरु गरिएको छ। पहिचान नभएका तथा व्यवहारिक शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न लागेको हो। नेपाल प्रहरीका अनुसार शनिबार अबेरसम्म 675 शव फेला परेकामा 20 मात्र पहिचान खुलेको छ। शव पहिचान नै नभए एक थन्किएका कारण अस्पतालका शवगृहहरू भरिन थालेका छन्। परिस्थिति जटिल बनेपछि नेपाल प्रहरीको अनुरोधमा सरकारले पहिचान नखुलेका तथा व्यवहार्य भएका शवको व्यवस्थापन गर्न निर्देशिका नै संशोधन गरेको हो। नेपाल प्रहरी ऐन 2012 दफा 22 व्यवहार्य शव शनाखत हुन नसके अध्ययन प्रयोजनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानलाई दिन सकिने वा त्यस्तो संस्थान नभएको वा संस्थानलाई आवश्यक नपर्ने भए स्थानीय पालिका वा सामाजिक संस्था मार्फत दाह संस्कार गर्न सकिने भनिएको छ। त्यही अनुसार शव व्यवस्थापनका लागि सरकारले निर्देशिका संशोधन गरेको हो। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार बाढीले शवलाई घटनास्थलभन्दा निकै पर लगेका कारण समेत पहिचानमा चुनौती भएको छ। 211 शव त टुक्रा टुक्रा छन्, त्यसलाई पहिचान गर्न एकदमै कठिन छ। उहाँले भन्नुभयो, कतिपय पानी हिलोमा 2-3 गाडिएका छन्, त्यसरी भेटिएको शव कुन अवस्थामा होला। भेटिएका शवलाई धोएर घटनास्थल मुचुलकामा खटिने अधिकारीले तस्विर खिच्ने गरेको काफ्लेले बताउनुभयो। त्यसपछि पीडित पक्ष कहाँ हुनुहुन्छ खोज्ने काम गरिन्छ। प्रहरी नायब महानिरीक्षक डिआइजी समेत रहेका उहाँले भन्नुभयो, तर नवलप्रासी पूर्व नवलप्रासी पश्चिम चितवनसम्ममा भेटिएका शव पहिचान गर्नु एकदमै चुनौतीपूर्ण छ। शव राख्ने गृह समेत भरिएपछि नारायणी नदी किनारमा भेटिएका शवलाई नवलप्रासी पूर्वबाट पोखरा र पाल्पामा समेत पठाइएको छ। 41 शवलाई पोखरा, 8 शवलाई पाल्पा पठाइएको हो। नवलप्रासी पूर्वका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जिल्लामा शव व्यवस्थापनका लागि स्थान अभाव भएपछि अरू अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। प्रहरी प्रवक्ता काफ्लेका अनुसार रूपन्देही र कपिलवस्तुमा समेत शव पठाइएको छ। नेपाल प्रहरीका अर्का एक उच्च अधिकृतले भन्नुभयो, शवको संख्या बढ्दो क्रममा रहेपछि त्यस्तै नै संक्रमण र महामारी बढाउन सक्ने भएकाले पनि शवको व्यवस्थापन प्रक्रिया थाल्न खोजिएको बताउनुभयो। सकेसम्म परिवारका सदस्यहरूले नै शव पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, तर सम्भव नभएको अवस्थामा डिएनए सुरक्षित राखेर व्यवस्थापन गर्न खोजेका छौँ। उहाँले भन्नुभयो, कतिपय शव गाड्न समेत थालिसकिएको छ। रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा विदेशी सहित 227 नागरिक त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 चिनिया र 5 भारतीय सहित 208 को उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै प्रभावित जिल्ला रसुवा, निवाकोट, धादिङ लगायत नेपाली सेनाको करिब 7,000 भन्दा बढी फौज खटी समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य र आपतकालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। गत भदौ 10 रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीले बेपत्ता बनाएकाहरूको खोजी कार्य चितवनमा शनिबार पनि जारी रह्यो। शनिबार साँझसम्ममा चितवनमा थप 26 शव सङ्कलन गरिएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। यो सँगै चितवनमा कुल 259 शव सङ्कलन गरिएको छ, जसमध्ये 6 शवको मात्रै शनाखत भएको छ। शनाखत गरिएको शव परिवारको जिम्मा लगाइएको छ। अन्य शवहरूलाई भरतपुर 1 देवगाड स्थित जङ्गलमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। शनिबार रातिसम्म 100 शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। पहिचान खोल्न सक्ने सम्भावना रहेका शव तथा अवशेषको आवश्यक प्रक्रिया र नमुना सङ्कलनलाई प्राथमिकता दिएको बताइएको छ। जलविद्युत परियोजनामा कार्यरत 898 जना अझै सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको परिवारजनको गुनासो रहेको छ। रसुवाका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा बाढीपछि कर्मचारी तथा श्रमिक फँसेको 4 दिन बितिसक्दा पनि उद्धारमा ढिलाइ भएको भन्दै आफन्त र सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। हाकु 216 का सुरुङमा 3 दिनदेखि 300 देखि 400 सम्म कामदार फसेको अनुमान गरिएको छ भने उद्धार टोलीले हिलो पानी र भग्नावशेषका कारण अवस्था जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल रहेको जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ क्यामेरा र अक्सिजन पठाउने काम सुरु भए पनि परिवारले विदेशी जनशक्ति र अत्याधुनिक प्रविधिसहित तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। यसैबीच भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धार गर्न भारतीय र चिनिया विज्ञ टोली नेपाल आइपुगेका छन्। दुवै टोलीले शनिबार जलविद्युत आयोजनाका सुरुङहरूको प्रारम्भिक स्थलगत अनुगमन समेत गरेका छन्। 11 जनाको भारतीय विशेषज्ञ टोली शुक्रबार काठमाडौँ आइपुगेको हो। भारतीय दूतावासका अनुसार उक्त टोलीको सिफारिसका आधारमा अर्को विशेषज्ञ टिम आवश्यक उपकरणसहित नेपाल आउनेछ। त्यस्तै 6 जना सम्मिलित चिनिया विज्ञ टोलीले पनि शनिबार नै बाढी प्रभावित क्षेत्रमा पुगेर सुरुङको अनुगमन गरेको छ। काठमाडौँ स्थित चिनिया दूतावासले शनिबार साँझ सामाजिक सञ्जाल मार्फत 4 जनाको अर्को विशेषज्ञ टोली पनि आउने जनाएको छ। उद्धार र खोजीका लागि विदेशी सहयोग नलिने पूर्व निर्णयबाट पछि हट्दै सरकारले छिमेकी मुलुकहरूबाट सहयोग लिने निर्णय गरेपछि भारत र चीनले विज्ञ टोली पठाएका हुन्। परराष्ट्र मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले भोटे कोशीमा आएको बाढीका कारण सुरुङमा फँसेकाको उद्धारका लागि सहयोग मागिएको बताउनु भएको थियो। मानिसहरू फँसेका सुरुङ खोल्ने प्रभावित क्षेत्रमा जीवित मानिसको अवस्थिति पत्ता लगाउन फोरेन्सिक कार्य तथा डिएनए परीक्षण र लामो समयसम्म शव राख्न सक्ने व्यवस्थाका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागिएको उहाँले जानकारी दिनुभयो। हाम्रा सुरक्षा निकाय तथा उद्धार टोलीहरूले प्रभावित रूपमा उद्धार कार्यको व्यवस्थापन गरिरहेका छन्। उहाँले भन्नुभयो त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक क्षेत्रमा छिमेकीहरूसँग विशेषज्ञ सहयोग मागेका छौँ। भोटेकोसी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा, नेवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितौन, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल ट्रेड युनियन सङ्घ केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटिरहेका छन्। अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निशुल्क रूपमा पुर्याइरहेको उहाँले जानकारी दिनुभयो। टाढा पुर्याउनु पर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तह लगायत सङ्घ संस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनुभयो। उहाँका अनुसार चितौनमा 45, नवलप्रासी पूर्वमा 7, नवलप्रासी पश्चिममा 10, गोर्खामा 10, धादिङमा 15, नेवाकोटमा 6, कपिलवस्तुमा 5, रूपन्देहीमा 5 वटा एम्बुलेन्स घाइतेको उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति र वरपरका घरसम्म शव निशुल्क लगिएको छ। यसैबीच बाढीमा परेर नेवाकोटमा 3 वटा एम्बुलेन्स बगाएको र एउटा पुरिएको अवस्थामा फेला परेको छ। रसुवाका 5 वटा एम्बुलेन्स रहेकोमा हालसम्म कोही पनि सम्पर्कमा नआएको लामिछानेको भनाइ छ। जिल्ला प्रहरी कार्यालय पर्साले हालको विपदको अवस्थामा आधिकारिक वेबसाइट तथा सामाजिक प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ। कार्यालयले शनिबार सूचना जारी गरी विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाम प्रयोग गरी व्यक्तिगत बैङ्क खाता वा ई वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेकाले यसलाई बाट बस्न आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको हो। कसैले विपद राहतको नाममा स्क्यान गरेको वा गर्न खोजेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरन्त सम्पर्क गर्न प्रहरीले अनुरोध गरे।

मा आएको भीषण बाढी प्रभावितहरूको खोजी उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ। निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ 10 गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म 40,840 लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ। उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नेवाकोट स्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ, जस अन्तर्गत भदौ 10 गते 12,000 लिटर, 11 गते 10,840 लिटर र हेलिकप्टर मार्फत लगिएको र 12 गते 9,000 लिटर र 13 गते 9,000 लिटर गरी कुल 40,840 लिटर हवाई इन्धन पठाइएको हो। यसै गरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमको थानकोट स्थित बागमती प्रादेशिक कार्यालय मार्फत 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ। खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्थापन समेत गरिएको छ। नेपाल ग्यास उद्योग बालाजुको उद्योग सहयोगमा निवाकोटमा 232 स्थान र एलपी ग्यास उद्योग सङ्घ मार्फत निवाकोट तथा रसुवाका लागि 150 स्थान भरिएका सिलिन्डर राजस्वरूप पठाइएको छ। नेपाल चीन सिमाना स्थित भोटेकोशी र लेन्दे खोलामा आएको बाढीबाट प्रभावितको खोज उद्धार राहत तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाको लागि विपद सङ्कटग्रस्त घोषणा गरेको हो। सङ्कटग्रस्त क्षेत्र घोषणा भएका रसुवाका उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङमो गाउँपालिका, निवाकोटका विदुर नगरपालिका, बेलकोट गढी नगरपालिका र तारकेश्वर गाउँपालिका रहेका छन्। यस्तै धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट, रोराङ गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबु खैरेनी गाउँपालिका रहेका छन्। नारायणी नदीमा भेटिएका शवलाई जमिन मुनि व्यवस्थापन गर्न लागिएको ठाउँको विषयमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारहरूमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासङ्घ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलदेवी सामुदायिक वनभित्र शनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्ष राधेश्याम खतिवडा र पत्रकार सन्त कुमार चौधरी लगायतका संचारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार सङ्कलनमा अवरोध पुर्याइएको हो। विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर मोबाइलका फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ। भदौ 10 गते आएको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको निरन्तर जानकारी दिनु पत्रकारको पेसागत धर्म भएको स्मरण गराउँदै महासङ्घले सार्वजनिक सरकारका विषयमा जुनसुकै अवस्थामा नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्न सरकारवाला पक्षसँग माग गरेको छ। भोटेकोशीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्र पत्रिकाले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सुटुक्क कार्यविधि संशोधन गरी रकम कटौती गर्ने सरकारी निर्णयको घोर भर्सना गरेका हुन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाद्वारा भदौ 5 गते स्वीकृत छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 मार्फत मोपसलबाट प्रकाशित हुने पत्र पत्रिकाले पाउँदै आएको रकममा आधा कटौती गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटबाटै लोक कल्याणकारी विज्ञापनको कुल बजेट वृद्धि भई लागू भइसकेको अवस्थामा त्यससँग बाजिने गरी कार्यविधि ल्याइनुले सञ्चार माध्यमप्रतिको अनुदार व्यवहार प्रश्न पारेको महासङ्घको भनाइ छ।
महासंघले संचारकर्मीको रोजीरोटीसँग जोडिएको निर्णय तत्काल फिर्ता लिई साबिकै दर कायम गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै अनलाइन सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह समेत गरिएको छ।

0: विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
1: पचास वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित पचास वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
4: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवाको भटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेप तोडेर नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ। भदौ 10 गतेको बाढीले बगाएर ल्याएको सेप धादिङको गल्छी गाउँपालिका 4 स्थित त्रिशुली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेप तोडेर त्यसभित्र रहेको नगद निकालिएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। पक्राउ पर्नेमा अधिकांश गल्छी गाउँपालिका 4 र 6 का स्थानीय रहेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका जोड्ने नाग ढुङ्गादेखि मुगलिङ सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि एकतर्फी रूपमा सवारी सुचारू गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलाम नगरपालिका 9 जातदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने यो सडक बन्द भएपछि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ। बागमती प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा रोक्ने तथा सडक पूर्ण अवरुद्ध हुने अवस्था छ। काभ्रे स्थित बिबी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्ड साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सुचारू हुनेछन्। कान्ति लोकपथ अन्तर्गत मकवानपुरको हेटौँडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी रसुवाका मुख्य राजमार्गहरू तथा त्रिशुली मैलुङ स्याप्रुवेसी सडक खण्डको उत्तर गया गाउँपालिका 5 खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। निवाकोटमा पनि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने टोखा 6 सडक खण्डको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङ स्थित पृथ्वी राजमार्गमा जुवाडे खोला बिहानी पम्प गलौदी जहरे खेत पाङ्गे मोड र बैरिनी लगायतका स्थानमा एकतर्फी रूपमा बाटो खुलाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरेनीको राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरोध रहेको छ। यसैबीच रसुवाबाट पुनः बाढी आएको सूचना प्राप्त अनुसार केही समय नानगाडदेखि पोखरा मुगलिङ काठमाडौँ जाने आउने सबै सवारी साधनहरू आगमन पूर्ण रूपमा बन्द गरिएको थियो भने अहिले सुचारू भएको जनाइएको छ। श्री वैष्णव परिषद नेपाल र श्री वैष्णव महिला परिषद नवलप्रासी वर्धगार सुस्तापूर्वकको वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार श्री वैष्णव परिषदको कार्यालय गैडाकोटमा सम्पन्न भएको छ। सो अधिवेशनले श्री वैष्णव परिषद नेपाल र महिला परिषद नेपालको नयाँ कार्य समिति र केन्द्रीय प्रतिनिधि चयन गरेको छ। श्री वैष्णव परिषद नेपालको जिल्ला कार्य समितिको अध्यक्षमा चक्रपाणी उपाध्याय, उपाध्यक्षमा ज्योतिष हरिप्रसाद सापकोटा, सचिवमा ठाकुर प्रसाद शर्मा, कोषाध्यक्षमा शशिधर नेउपाने, सहसचिवमा गीता गेवाली, सदस्यहरूमा नारायण सापकोटा, यशोदा सापकोटा, यतिराज तिवारी, रामचन्द्र सापकोटा र केन्द्रीय प्रतिनिधिमा जगन्नाथ उपाध्याय, बद्रीप्रसाद सापकोटा, बद्रीप्रसाद शर्मा, दुर्गा प्रसाद ढकाल, उमाकान्त खरेल, दयाराम सापकोटा, ठाकुर प्रसाद सापकोटा, शिवलाल सापकोटा सर्वसम्मत चयन हुनुभएको छ। त्यसै गरी श्री वैष्णव महिला परिषद जिल्ला कार्य समितिको अध्यक्षमा ज्ञान कुमारी सापकोटा, उपाध्यक्षमा सीतादेवी पौडेल, सचिवमा जमुना कडेल, कोषाध्यक्षमा चित्रकला रामकली सापकोटा, सहसचिवमा माधवी पौडेल, सदस्यहरूमा जमुना देवी नेपाने, सनिषा कडेल सापकोटा, लक्ष्मी कडेल, शान्ता बुढाठोकी, रमा भण्डारी, राधिका सापकोटा, विमला कडेल, ज्योति सापकोटा खरेल र केन्द्रीय प्रतिनिधिमा सरिता दिताल, जमुना खरेल र लक्ष्मी सापकोटा सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशन कार्यक्रम केन्द्रीय प्रतिनिधि एवं श्री वैष्णव परिषद बागमती प्रदेश संयोजक पद्मनाभाचार्य स्वामीजीको संयोजनमा सम्पन्न भएको थियो। अधिवेशन कार्यक्रम सम्पन्न गर्न परिषद गण्डकी प्रदेश संयोजक अनन्त प्रपन्न कडेलको संयोजकत्वमा श्री वैष्णव महिला परिषद केन्द्रीय महासचिव सुभा चापागाई र देवनायक शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्री वैष्णव परिषद नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रपन्न गौतमले संस्थागत संरचनाको विकास चुस्त दुरुस्त राख्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले संस्थाको पहिलो गहना पारदर्शिता रहेको कुरा बताउनुभयो। श्री वैष्णव युवा परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष श्री स्वामी लक्ष्मणाचार्यले गैडाकोटमा अवस्थित कार्यालयलाई थप व्यवस्थित बनाउनु पर्ने र नियमित कार्य कार्यालयबाटै सञ्चारित हुनुपर्ने कुरामा जोड दिनुभयो। साथै श्री वैष्णव परिषदका केन्द्रीय सदस्य टीकाराम कडेल, श्री वैष्णव महिला परिषद नेपालका केन्द्रीय महासचिव सुभा चापागाई, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व सदस्य प्राध्यापक मुरली मोहन बास्तोला, मलङ्गवा नगरपालिका सर्लाहीका प्रशासकीय प्रमुख झङ्कनाथ ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसै गरी महिला परिषद सचिव गीता गेवालीले आर्थिक प्रतिवेदन र सहसचिव सरिता धितालले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। श्री वैष्णव परिषदको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम सचिव बद्री प्रसाद शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शशिधर नेपालले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष अनन्त प्रपन्न कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला अध्यक्ष चक्रपाणी उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव बद्री प्रसाद शर्माले गर्नुभएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। डिएनए परीक्षण र हेभी लोड ड्रोनका लागि मित्र राष्ट्रहरूसँग सहयोग मागिएको परराष्ट्र मन्त्री खनालको भनाई, सुरुङमा फँसेकाको उद्धारका लागि आइपुगे भारतीय र चिनिया विज्ञ। शव राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु, बाढीले बगाएर ल्याएको सेप तोडेर नगद चोरी गरेको आरोपमा 29 जना पक्राउ। र बाढी पीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध, नवलपुरका दुई पालिकाले उद्धार कोषमा 23 लाख प्रदान गर्ने, भोटिकोसी बाढी उद्धारका लागि आयल निगमद्वारा 40,000 लिटर भन्दा बढी हवाई इन्धन र ग्यास सहयोग। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। जगन्नाथ उपाध्याय बिदा हुन्छु। नमस्कार।
5: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
6: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
7: ल लिनुहोस्।
6: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
7: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
6: स्वाद मात्र होइन प्रेम पस्कने।
8: स्वाद मात्र होइन प्रेम पस्कने। विजय टाइम्चेक।
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
10: अहिले बिहानको 7 बज्यो।
9: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
11: बगैचा एडवेंचर रिसोर्ट
9: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
11: बगैचा एडवेंचर रिसोर्ट।
9: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
11: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
12: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
13: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
14: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
15: मेरो तोका जान्दो सुनाएको पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
16: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
17: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
16: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
18: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20437।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
20: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
21: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
20: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
21: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
20: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
21: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: यसो भनौँ।
1: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
22: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
23: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
24: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
23: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
25: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
26: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9511584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0656-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: लामो समय दुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक छ लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
3: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
2: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
3: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
2: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
3: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
4: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
5: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570826693 98570826693।
5: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
5: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: सिद्धार्थ चस्मा घर
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैडाकोट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470023613।
12: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
13: अहिले बिहानको 8 बज्यो।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0780 50 12 94 मोबाइल 9809033894
3: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोका जान्दो सुनाएको पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6 सत्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
10: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
4: रामुलाई किन स्कुल नपठाएको मैले दाइ
3: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाइ बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो बालश्रम त अपराध हो नि हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ बाल श्रमको अन्त्य गरौँ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
13: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
14: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
13: भयो दाइ
15: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-5934।
5: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: ए ल ल, जाऊ जाऊ जाऊ।
12: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
13: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: विजय टाइम्स।
0: नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट
15: स्पष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दगाट सुस्तापूर्व।
16: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
17: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
8: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
14: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: अहिले बिहानको 9 बज्यो।

0: FM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 894।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट,
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू, अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934,

0: FM 101.5
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाइ विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486633।
1: धन्यवाद।
2: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: विजय तान्छे।
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
12: अहिले बिहानको 10 बज्यो।

0: विजय फ्यान 101.5
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: एक्लो

0: FM 101.9 छ।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: बाल बालिकाको पढाई लेखाईको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना: जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
13: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
14: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
13: हिंसा सहेर नबसौ, विभेदमुक्त समाज निर्माणमा जुटौ।
14: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
13: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: BJ 战舰 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानीबाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्छ सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: जन्म मृत्यु बसाइ सराइ विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 38 94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
9: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98 612 20 437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ला सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाइ।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 107.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: FM 101.5
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्ति सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: घरै उज्यालो।
13: दाई, ए दाई, हैन दाई त बोल्नु नै हुन्न त।
14: हेर्नुस् न बाबु, होस आउने जाने भइरहेको छ। अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
13: होइन, कसरी यस्तो भयो भाउजू?
14: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
13: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
14: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियौँ।

0: तिर्नका लागि निवेदन, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡静 BJ 淡静विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: विजय फ्यान 101.6
3: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ
4: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
5: स्वाद मात्र होइन प्रेम पस्किने
6: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: BJ 淡静
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
2: अहिले दिउँसोको 2 बज्यो
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
4: जापानीज भाषा
3: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
1: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार RCT गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0556493073 र 4947141 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 0556134412 मोबाइल 9803063412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
6: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
5: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
6: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
7: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861224437
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
8: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो
9: जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
7: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोपको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
11: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
10: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
12: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785012626, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन 056-5 98 833 र 5 98 834।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: अबै सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
6: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त, अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी

0: इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
7: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
13: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: विजय टाइमचे।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
16: अहिले दिउँसोको 3 बज्यो।

0: विजय एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यहीँ गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: FM 101.6
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाल बालिकाले आफू भन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्छ सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
6: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको बासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि

0: सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
8: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
10: विजय टाञ्चे।
11: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले दिउँसोको 4 बज्यो।

0: जे हुने भइहाल्यो, तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

हिज्जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
6: दात मुख

0: र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हार जोनी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्यूरो सर्जरी सेवा,
5: न्यूरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
9: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: विजय टाङ्चे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
11: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, त्यही 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: ल है, म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
14: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
13: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
15: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
13: एम्बुलेन्स र अरू चार पाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
14: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
13: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
15: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
16: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ, जीवन रक्षा गरौँ।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
18: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
1: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।

0: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
3: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
3: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
3: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
3: बाल रोग सेवा,
6: न्यूरो सर्जरी सेवा,
3: न्यूरो साइकेट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-5514 र 5254-517।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएर कोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
10: अहिले साँझको 6 बज्यो।

0: छ एक दशमलव छ
1: ए रजनी त्यहाँ पल बाँसको लामो लौरो छ छिट्टो लिएर आऊ त
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग्थ्यो कि छिटो ल्याऊ न
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि नत्र हामीले बस्न सक्छ बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है
1: हो हुन त के गर्ने सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ ले सर्प त आफै फर्किएर बारीतिरै गयो
2: हामी मात्रै सर्पसँग डराउने होइन उनीहरू पनि हामीसँग डराउँछन् यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्
3: सर्पबाट टाढा रहनुहोस् सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस् सर्प मानिसदेखि डराउँछन् नचलाएर टाढै बसेमा सर्पले डस्दैन तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन् मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन् त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
12: मेरो तोला कान्तसेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6 सत्र गरेको धेरै राम्रो भइसकेको छ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 5 50 50 9 34
0: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
14: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
14: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप स्मार्टफोन संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। बाढी प्रभावित क्षेत्रबाट 8,186 जनाभन्दा बढीको उद्धार। जयश्री फुड्सद्वारा बाढी पीडितका लागि 30 लाख बराबर सहयोग। नवलपुरमा जमिन मुनि सब व्यवस्थापन गर्न सुरु। गैंडाकोटमा सुविधा सम्पन्न मोडेना कलेक्सन एन्ड मेकअप स्टुडियो सञ्चालनमा माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनवाई। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा सडक भाँसियो। र प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्बभन्दा बढी रकम सङ्कलन। एसिसी प्रिमियर कप सुरु। नेपालको खेल भोलि। नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारी को रोमांच, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
0: विजय खबरमा अब खबर विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म 788 जनाको शव फेला परेको छ भने 2,498 जना अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रभावित क्षेत्रबाट 8,186 जनाभन्दा बढीको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 261 भन्दा बढी विदेशी नागरिक छन्। अझै 400 भन्दा बढी विदेशी नागरिक बेपत्ता रहेको सरकारले जनाएको छ। खोज उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा करिब 19,000 सुरक्षाकर्मी र 16 हेलिकप्टर परिचालन गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी पूर्व प्रभावित क्षेत्रमा सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी र आपतकालीन उद्धार टोली परिचालन गरिएको छ। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली समेत परिचालन गरिएको छ। नेपाली सेनासँगको समन्वयमा भारतबाट 11 र चीनबाट 9 जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आएका छन्। दक्षिण कोरियाबाट पनि विशेषज्ञ टोली परिचालन गरिएको सरकारले जनाएको छ। सब पहिचानका लागि भारतबाट 18 जना फरेन्सिक विशेषज्ञ नेपाल आएका छन्। लामो समय पानीमा रहँदा पहिचान गर्न कठिन भएका तथा छेद विच्छेद शवको व्यवस्थापनका लागि डिएनए नमुना सङ्कलन गरी अस्थायी रूपमा शव गाडिएको सरकारले जनाएको छ। आवश्यक परे पहिचानपछि धार्मिक तथा पारिवारिक संस्कारका लागि शव निकाल्न सकिने व्यवस्था गरिएको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री वितरण भइरहेको जनाएको छ। सरकारले मृतक बेपत्ता तथा क्षतिको तथ्याङ्क खोजी प्रमाणीकरणसँगै परिवर्तन हुन सक्ने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधिकारिक रूपमा प्रमाणित तथ्याङ्क मात्र प्रयोग गर्न र अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह समेत गरेको छ। देशका विभिन्न भागमा विशेष गरी लगायतका देश क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको बेला नेपालको खाद्य उद्योग जयश्री फुड्स प्राइभेट लिमिटेडले पीडितका लागि मलम बन्न अघि सरेको छ। व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सधैँ अग्रस्थानमा राख्दै आएको यस संस्थाले बाढी प्रभावितहरूका लागि 25 लाख रुपियाँ नगद र 5,000 किलो चिउरा सहयोग उपलब्ध गराएको छ। कम्पनीका निर्देशक एवं समाजसेवी पवन अग्रवालले आफ्ना छोरा मदित अग्रवालका साथ अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि 25 लाख रुपियाँको चेक र खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको कम्पनीका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो। नवलपुरको गैँडाकोट नौमा उद्योग स्थापना गरी वर्षौँदेखि गुणस्तरीय चामल चिउरा सोयाबडी तथा मैदा उत्पादन गर्दै आएको जयश्री फुड्स केवल व्यापारमा मात्र सीमित छैन, संस्थाले बेला बेलामा ठुला सामाजिक धार्मिक तथा मानवीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। महिला उद्यमी सृजना पौडेलले गैँडाकोटमै सुविधा सम्पन्न मोडेना कलेक्सन एन्ड मेकअप स्टुडियो सञ्चालनमा ल्याउनु भएको छ। गैँडाकोट 2 स्थित शिलान्यास चोकमा स्थापना गरिएको स्टुडियोको आज एक कार्यक्रमका बीच जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष छविलाल कण्डेलले रिबन काटेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष कण्डेलले महिलाले आफ्नै लगानी र मेहनतबाट व्यवसाय सञ्चालन गर्नु प्रेरणादायी कार्य भएको बताउनु भयो। उहाँले महिला उद्यमीको सक्रियताले स्थानीय स्तरमा रोजगारी तथा व्यवसायमा अवसर सिर्जना गर्नुका साथै अन्य महिलालाई समेत उद्यमशीलतातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। गैँडाकोट नगरपालिका वडा नम्बर 2 जनप्रतिनिधि सकिला परियालले भन्नुभयो, महिलाले सञ्चालन गरेका यस्ता व्यवसायले आफूलाई मात्र आत्मनिर्भर बनाउँदैनन्, अरू महिलाका लागि पनि प्रेरणाका स्रोत बन्छन्। त्यस्तै जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका प्रथम उपाध्यक्ष नवराज कण्डेलले महिला उद्यमीलाई प्रोत्साहन र आवश्यक सहजीकरण गर्न उद्योग वाणिज्य सङ्घ सधैँ सकारात्मक रहेको उल्लेख गर्नुभयो। करिब 50 लाख रुपियाँको लगानीमा सञ्चालनमा ल्याइएको स्टुडियोमा सौन्दर्य सामग्री कुर्ता सलवाल साडी लगायतका सामग्रीसँगै आधुनिक मेकअप सेवा एउटी छानामुनि उपलब्ध गराइएको सञ्चालिका सृजना पौडेलले जानकारी दिनुभयो। स्टुडियोको विशेषताका रूपमा ग्राहकको अनुहारको स्किन मेसिन मार्फत परीक्षण गरी छालाको अवस्था अनुसार सौन्दर्य सेवा तथा मेकअप गर्ने व्यवस्था मिलाइएको सञ्चालिका पौडेलले बताउनुभयो। पौडेलले भन्नुभयो, स्किन टेस्ट सहित आधुनिक तरिकाले मेकअप सेवा लिन अब गैँडाकोटबाट बाहिर जानुपर्ने अवस्था नहोस् भन्ने हाम्रो प्रयास हो। महिला उद्यमीका रूपमा सक्रिय पौडेलले उद्घाटनको अवसरमा विशेष छुट पनि रहेको बताउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य तुलसी तिमल सिन्हाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव माधव प्रसाद सापकोटाले गर्नुभएको थियो। बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गैँडाकोट युवा भजन समूहले राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरेको छ। समूहले विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै गैँडाकोटका कालिका चोक, कालीगण्डकी चोक, काङ्ग्रेस चोक लगायतका स्थानमा पुगेर बाढी पीडितका लागि आवश्यक राहत सामग्री सङ्कलन गरिरहेको जनाएको छ। बाढी तथा विपदका कारण नागरिक समस्यामा परेका बेला उनीहरूको पीडामा साथ दिन र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको गैँडाकोट युवा भजन समूहका संयोजक रविन्द्र चापागाईले बताउनु भयो। उहाँका अनुसार बिहानैदेखि सुरु गरिएको राहत सामग्री सङ्कलन अभियान निरन्तर सञ्चालन गरिनेछ। विपदको समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउनु इच्छुक व्यक्ति, स्थानीय समुदाय तथा विभिन्न सङ्घ संस्थालाई अभियानमा जोडिन समूहले आग्रह गरेको छ। दुःख परेको बेलामा सहारा बन्नु नै मानवताको अर्थ हो। देश रोइरहेको बेला हामी हाँसेर बस्न सक्दैनौँ, संयोजक चापागाईले भन्नुभयो। आपद विपदमा परेका नागरिकको पीडामा साथ दिन सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ। राहत सङ्कलन अभियान मार्फत सङ्कलित सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याउने समूहले जनाएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीमा परि पूर्वी नवलप्रासीको नारायण नदी किनारमा बगेर आएका व्यवहारिसे सब जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ। स्थायी र अस्थायी सब गृहको क्षमताभन्दा बढी सब भेटिएपछि रेड क्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो। मध्यबिन्दु प्रादेशिक अस्पतालमा राखिएका सबमध्ये डिएनए परीक्षणको नमुना सङ्कलन सङ्केत नम्बर राखेर आवश्यक प्रक्रिया पुरा गरेपछि 20 सब आज व्यवस्थापन गरिएको छ। कावसती नगरपालिका 3 स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा सब व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलप्रासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। जमिनमुनि व्यवस्थापन गरिएका सब सुरक्षित रहने र पछि पहिचान भएमा परिवारलाई जिम्मा लगाइने प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो।
3: एक त हामीले के गरेका छौँ भने अनुहार लास्टको बडी पार्ट मात्रै हामीले उगाएर छौँ, अनुहार देखिने खालको हामीले सबै मान्छेलाई हामी फ्रिजमा राख्छौँ, फ्रिजमा राख्छौँ। र यो पनि के हो भने सुरक्षित राख्नको लागि जमिन पनि राखिहाल्नु, होइन भने त आगो लगाइदियो भने सकिहाल्थ्यो। हामीले त यसको सबै कुरा लिएर मान्छेले आफूले पायो भने छ महिना आठ महिनासम्म पनि रहन सकोस् भन्ने हिसाबले जमिन पनि सुरक्षित हुन्छ भन्ने हिसाबले लामो समयसम्मका लागि चाहिँ लास आफ्नो मान्छेलाई ह्यान्ड ओभर गर्न सकियो भने त हामीलाई पनि गर्व हुन्छ, किनभने यो धेरै मान्छेले लास र सास भन्ने कुरा धेरै ठुलो कुरा हो, अत्यन्तै गम्भीरतापूर्वक यसलाई धेरै समय राख्नका लागि चाहिँ हामीले जमिन मुनि सुरक्षित राख्ने यत्रो ट्याग राखेर एउटा पनि मिसयुज नहोस् भनेको इक्जाम्पल 24 नम्बरको लास खोज्नु पर्यो भने चाहिँ जमिन मुनि 23 नम्बर पनि कोटाउनु नपरोस्, 25 पनि कोटाउनु नपरोस् कि 24 यहाँनिर छ भन्ने कुरो ठ्याक्क लोकेसन ठ्याक्क बनाएर एक फिटको मान्छे मान्छेले खनेर आफूले घर डराउँदै जा संस्कार गर्छु भने पनि पायो, यदि आइडेन्टिफाई भयो भने होइन म त्यहीँ निकालेर छुट्टै गर्छु भने पनि पायो। त्यस कारणले यो 6 महिना 8 महिनाका लागि 2-4 दिनलाई होइन कि 6 महिना 8 महिना रहोस् भनेर प्लास्टिकले धेरै ऱ्याप गरेर चाँडै डिकम्पोज नहोस् के राखेर हुन्छ, जमिन मुनि चिसो पनि हुन्छ, त्यस कारणले हामीले यसलाई सुरक्षित राख्न खोजेको हो, चाँडै गाडेर पन्चाउनु खोजेको होइन, र बाहिर राख्दा के भने डिकम्पोज भएकोले अरू मान्छेलाई पनि असर गर्ने हो, त्यस कारणले अरू रोग पनि नहोस् अरू मान्छेलाई पनि नहोस् र यो सुरक्षित होस् भन्ने भाव उसले कारणले गर्दा हामीले यसलाई सुरक्षित गर्न खोजेको हो। तर मान्छेले बुझाइ के हो भने किन यति चाँडै चाहिँ मान्छेको लासलाई तल लाउनु खोज्यो पुलिसले अथवा अरूले भन्ने कुरा मान्छेले बुझाएको छन्, यो सुरक्षित राख्न लागि गरियो भन्ने कुरा चाहिँ बुझाइदिनु जरुरी छ कि।
0: रसुवा लगायतका क्षेत्रमा आएको बाढी पहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका सब गैंडाकोट नगर अस्पताल र मध्यबिन्दु पारदर्शिक अस्पतालमा पहिचान तथा डिएनए परीक्षण भइरहेको छ। गैंडाकोटदेखि विनय त्रिवेणीसम्मको नदी किनारमा हालसम्म यो समाचार तयार पार्दासम्म 194 सब फेला परेका छन्। तीमध्ये 9 सबको पहिचान भएर आफन्तलाई बुझाइएको छ। भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले एमआरआर नवलपुर र जेएनजी नवलपुरले राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरेका छन्। समूहले विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै शनिबारदेखि नवलपुर जिल्लाका गैंडाकोट, दलदले, कावसती, चोरमारा, दाउने लगायतका विभिन्न ठाउँमा राहत सङ्कलन गरिएको एमआरआर नवलपुरले जनाएको छ। बाढी तथा विपदका कारण नागरिक समस्यामा परेका बेला उनीहरूको पीडामा साथ दिन र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जेएनजी नवलपुरले जनाएको छ। विपदको समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउन इच्छुक व्यक्ति, स्थानीय समुदाय तथा विभिन्न सङ्घ संस्थालाई अभियानमा जोडिन समूहले आग्रह गरेको छ। राहत सङ्कलन अभियान मार्फत सङ्कलित सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याउने समूहले जनाएको हो। चितवन राष्ट्रिय निकुञ्जभित्रको वैकल्पिक सडक कालोपत्र गर्ने विषयमा आज सार्वजनिक सुनवाई गरिएको छ। माडी र भरतपुर जोड्ने सडकको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए तयार गर्ने क्रममा भरतपुर 23 सार्वजनिक सुनवाई गरिएको हो। कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधि, स्थानीयवासी तथा सरकारवालाको सहभागिता रहेको थियो। सहभागी स्थानीयले विगतमा पटक पटक आश्वासन पाए पनि सडक निर्माण हुन नसकेको भन्दै यसपटक जसरी पनि सडक कालोपत्रे गर्नुपर्ने माग गरेका थिए। युनेस्कोको स्वीकृति नहुँदा यसअघि सडक पिच हुन नसकेको भन्दै उनीहरूले फेरि पनि योजना अल्पत्र नपरोस् भनेर सचेत गराएका थिए। हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला, बनकट्टा, देउराली, नयाँ पुल, जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरेको छ। हाल प्रगमा रहेको सडकको लम्बाइ 10.3 किलोमिटर रहेकोमा प्रस्तावित वैकल्पिक मार्ग 7.81 किलोमिटरको हुनेछ। कालोपत्री भएमा हालको तुलनामा 2.89 किलोमिटर दूरी छोटिनेछ। निकुञ्जभित्र जनावरको आवत जावत सहज बनाउन 7 ओभरपास निर्माण गर्नुपर्ने प्रस्ताव छ। साथै राप्ती खोलामा 795 मिटर लामो पुल निर्माण गर्नुपर्नेछ। सडक निर्माणका लागि भ्याट र कन्टिन्जेन्सी सहित कुल 90,92,100 रुपियाँ लागत अनुमान गरिएको छ। प्रति किलोमिटर लागत करिब 9,84,00,000 रुपियाँ पर्नेछ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612 4037।
0: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर। विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेपछि बाढीका कारण चिनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याउने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झन्डै 1,000 नेपाली रहेको बताउनुभयो। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको भनाइ छ। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोराला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विज्ञानलाई बोलाइएको उल्लेख गर्नुभयो। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भाँसिएपछि सडक विभागले अध्ययनका लागि विशेषज्ञ टोली पठाएको छ। सडक चिरिएर भाँसिएपछि तत्काल मर्मत गर्न कठिन भएकोले विज्ञको अध्ययनपछि मात्रै मर्मतको विधि तय गरिने भएको छ। नौबिसे मुगलिङ सडक आयोजनाको पश्चिम खण्डका रेजिडेन्ट इन्जिनियर प्रभु राज पाण्डेका अनुसार त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा सडक भाँसिएको हो। करिब 20 मिटर लामो सडकको आधाभन्दा बढी भाग भाँसिएको छ भने करिब 60 मिटर उचाइसम्म असर परेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार काठमाडौँबाट विज्ञ टोली कृष्णतर्फ पठाइ गएको बताउनुभयो। टोलीले अध्ययनपछि सडक कसरी मर्मत गर्ने भन्ने टुङ्गो लाग्नेछ। तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। पृथ्वी राजमार्ग राजधानी प्रवेश तथा बाहिर नै मुख्य मार्ग भएकोले यसलाई दैनिक करिब 14,000 सवारी साधन आवतजावत गर्छन्। यसअघि पनि 2056 सालमा यही क्षेत्रमा पहिरो गएपछि सडक मर्मत गरिएको थियो। गत वर्षदेखि भइरहेको मर्मतकै क्रममा पुनः सडक भाँसिएर चिरिएको छ। भटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय

0: दैवी परको कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तर प्रधानमन्त्री कोष मार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजो बेलुकासम्म 9 वटा वाणिज्य ब्याङ्कका खातामा 5,04,46,00,000 81,369 रुपियाँ जम्मा भएको कार्यालयले जनाएको छ। यस्तै हिमालयन्द्र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ भनिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेपछि बाढीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि 7.5 खर्ब रुपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान रहेको छ। विजयी खबरमा अब खेल खबर। एसिसी प्रिमियर कप 2026 आजबाट मलेसियामा सुरु भएको छ। यो प्रतियोगिता एसिया कपको छनौट पनि हो। 10 टिम सहभागी यो प्रतियोगिताको विजेता एसिया कपको लागि छनौट हुने एसिया क्रिकेट काउन्सिलले जनाएको छ। हालसम्म प्रतियोगिताका 2 संस्करण सम्पन्न हुँदा नेपाल र युएई 1-1 पटक च्याम्पियन बनेका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। सन् 2023 नेपालले युएलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। त्यति बेला रोहित कुमार पौडेल नेपालको कप्तान रहेका थिए। सन् 2025 युएसँगै फाइनलमा पराजित हुँदा लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरै रहन पुगेको थियो। एसिसी प्रिमियर कपको समूह एमा नेपालसहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया छन्। समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर छन्। नेपालले सोमबार अर्थात् भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यो सन्दीप लामिछानेले कप्तानमा फर्किएपछि नेपालको यो पहिलो आधिकारिक खेल हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताउनु भएको हो। यस्तै सन्दीपले एसिसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रुपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। बाढी प्रभावित क्षेत्रबाट 8,186 जनाभन्दा बढीको उद्धार। जयसिरी फोर्ट्सद्वारा बाढी पीडितका लागि 30 लाख बराबर सहयोग। नवलपुरमा जमिनमुनि सब व्यवस्थापन गर्न सुरु। गैंडाकोटमा सुविधा सम्पन्न मोडेना कलेक्सन एन्ड मेकअप स्टुडियो सञ्चालनमा माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनवाई। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भाँसियो। र प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढी रकम सङ्कलन। एसिसी प्रिमियर कप सुरु। नेपालको खेल भोलि हुने। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार

0: समस्या पौसोको थियो। पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
1: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: विजय तान्छे।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612 20 437।
10: अहिले साँझको 7 बज्यो।

0: भन्दा पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 5 50 54 692 र 98

0: ZFM, except it doesn't love so.
1: घर घरमा भान्सा घर अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8994।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
11: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-55-50-9-34।
13: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: सर, एउटा प्रश्न सोधौँ है?
15: सोध न।
14: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
15: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
14: हस्, धन्यवाद सर।
16: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैलाकोट फन पार्क छँदैछ नि
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
9: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
11: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनर्स्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढङ्गले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन सुरु। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ। उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिङ्कले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यत भोटेकोशी बाढीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था पनि छ।
0: र नेपाल भलिबल लिग एनभिएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो, ताल फुट्ने र ठूला बाढी आउने जोखिम बढ्दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सडक दुईतर्फी अवरोध भएको हो। सडक अवरुद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुँमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेपछि बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरेर विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरेर इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढीको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोसी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोसी नदीमा पानीको बहाव अझै बढ्न सक्ने बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
7: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाडी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था पनि छ।
5: नदी तथा खोला नालाको आसपास र बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोसी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सिआइएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाइ कार्यालय दमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। विपद कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्ण भीर नजिकै त्रिशुली नदीले कटान गरेर सडक भाँसिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरुद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सडक अवरुद्ध भएपछि मकवानपुर हिटौँडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सिआइएनलाई जानकारी दिनुभयो।
8: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यहीँ भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रूपमा रोड मार्ग अहिले चाहिँ बुलेट चाहिँ काठमाडौँ आउँदैन त्यसको साटो चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिङ गरेर सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ
5: भुटेकसी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सव्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढङ्गले काम गरिरहेको छ। काहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नुभएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु
5: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निलो निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वित तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियस बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आइतबार लिगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ उन्नाइसदेखि त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला कबड्ड हलमा हुने लिगको पहिलो दिन दुई खेल हुनेछन्।
0: सन्तोषी रावल। बाढी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छ।
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानीसँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीडितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढीले निम्ताएको यस सङ्कटमा चाहिने केही महत्त्वपूर्ण जानकारीहरू। तपाईँलाई पनि रसुवाको बाढीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईँको जानकारीले बाढीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईँले रसुवा बाढी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेसनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैङ्कहरूको QR र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR र लिङ्क आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको सङ्केत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईँको थोरै सावधानीले पनि तपाईँ आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होसियार हुनुहोस्। आफन्त हराएका तथा बाढी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होसियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौँ, अनावश्यक झन्झट कसैलाई नदिऊँ। भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न सुरु भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका 3 पालिकामा 3 संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा 2 यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 20 सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 रसुवा र 10 नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढीले धेरैको ज्यान गयो, सयौँ घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
4: टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधन छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु, जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई त पानी पनि त्यो हातले उनीहरूले त प्रशस्त मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरुन्तै।
5: अब अन्त्यमा सिटो साहब खासमा

0: हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ। एकदमै धेरै ठुलो सङ्ख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ? जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यु गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेछ आफन्तीको सुरक्षाको लागि?
1: जिल्लाको अब त्यो एउटा ठुलै सङ्ख्यामा भोलुम हुनसक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानुनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ, र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ, यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ, र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पऱ्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ, र बस्नको लागि समस्या पऱ्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ, र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पऱ्यो भने अब हामीसँग टेन्टहरू

0: टेक्को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रसुवाको भोटेकुसी नदीमा आएको विनाशकारी बाढीले केही सेकेन्डमै अन्धकारमय बनायो विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीडा दिइरहेको छ साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट
3: बाढीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर 4 रहेको छु अहिले म हाल ठ्याक्कै 301 नेपाली सेनाको तालिम केन्द्रमा छु जहाँ चाहिँ बाढी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन् जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढी अर्थात् भोटेपछि बाढीपछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढी प्रभावितहरूको आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाइमा कुरिरहनु भएको छ हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन् कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ हेरिरहनु भएको छ जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ बाढीपछि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 उद्धार गरिएको थियो त्यसै गरी भदौ 12 गते 954 उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकिन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन हिजो चाहिँ 550 उद्धार गरिएको यही स्थान हो सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ यस केन्द्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिडसम्म तपाईँले यहाँ देख्न सक्नुहुनेछ तारजाली बारिएको छ वरिपरि तारजालीभित्र जसको आफन्त आउन बाँकी छ जो कुरिरहनु भएको छ उहाँहरूलाई चाहिँ तारजाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन उहाँहरू सबैजना तारजाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ हजुर नमस्कार
4: नमस्कार हमारा भाई धरी अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था
5: अभी तक कुछ पता नहीं चला
4: है अभी हमने सारा न्यूज में भी दिया है लोकल न्यूज में भी और बाकी उसका पोस्टर लेके घूम रहे हैं अंदर भी हम लोकेशन बताए हैं तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई तो
5: हम भी दुआ करते हैं कि आपका भाई
4: जरूर
5: मिल जाए
4: धन्यवाद धन्यवाद आपका दुआ करने के लिए
5: हजुर पनि हो कहाँ देखे हुनुभएको
6: म त काठमाडौँबाट
5: हजुरको
6: मेरो भाइ
5: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो
6: हाम्रो घरबाट 9 छुट्यो भन्ने समाचार छ त्यहाँबाट थाहा छैन
5: र स्वामी तिमुरेमै
6: होइन यहीँ फुलबारीबाट अलि उता सुघाट सुघाट
5: सुघाटमा अहिले कता कता खोजिसक्नुभयो
6: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो अनलाइनमा खोजिरहेको छ तै पनि यहाँ नाम छ कि भनेर
5: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो हजुरको नाम चाहिँ
6: मेरो रमेश
5: भाइको
6: विकास तामाङ हो उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ
5: खोजिसक्नु भयो कति वर्षको हुनुहुन्थ्यो भाइ
6: चाहिँ
5: तपाईँको चाहिँ को पर्नुभयो
7: मेरो छोरा पनि हो एउटा अशोक कुमार तामाङ अनि एउटा थिएँ मगर मेरो ड्राइभर

0: अनि दिनेश तामाङ अनि के भन्छ केशव तामाङ
1: पाँचजना
0: हजुर
1: पाँचजना पर्नुभयो कहाँ हुनुहुन्थ्यो उहाँहरू
0: उहाँहरू चाहिँ यस्तो भएको तपाईँको टिप लागेर गएको बोर्डर तिस सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क बिन्यो
1: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो
0: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो त्यसपछि
1: अहिलेसम्म कहीँ कतै यसो
0: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन
1: अहिले हजुर चाहिँ कहाँबाट आउनुभएको
0: म काठमाडौँबाट आएको
1: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको
0: छोरा भान्जा भान्जी सबै भनौँ न त्यो पाँचजना चाहिँ भेटेन कि अत्तो कतै छैन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर
1: गनेर
0: साथी नै भएन
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ आज 33 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम बारेमा स्थलगत अनुगमन सुरु भएको छ राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै
3: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट
4: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
5: ल लिनुहोस्
4: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
5: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको लङ रेन्ज चामल
6: स्वाद मात्र होइन प्रेम पस्कने
7: स्वाद मात्र होइन प्रेम पस्कने
8: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने
9: वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ
10: कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ
11: गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि कि
12: नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
11: केबल कार सँगैको रोमाञ्चक
13: चाहिन्छ
14: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खोल डाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
15: म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभर नेपाली सेनाले गरिरहेका कार्यहरूको चर्चा गर्नेछौँ कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट
16: खोज उद्धार उपचार तथा राहत वितरणमा सक्रिय रहेको छ बाढीबाट सिर्जित विषम परिस्थितिलाई व्यवस्थापन गर्न 68 जनाको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा हराइरहेका छन् बेपत्ता भएकाको खोजी प्रभावितको उद्धार घाइते साधनबाट र 200 जनालाई जमिनबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ यस्तै प्रभावित इलाकामा रहेका जलविद्युत आयोजना नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको उद्धार गरेको छ यस क्रममा गल्छी त्रिशुली तथा त्रिशुली बेत्रावती सडक तथा अत्यावश्यक पुलहरू सुचारू गर्ने प्रयास भइरहेको छ भने लिएका घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी वीरेन्द्र अस्पताल काठमाडौँबाट गएका विशेषज्ञ सहितको टोलीले स्वास्थ्य सेवा दिइरहेको छ सो क्रममा भदौ 14 गतिसम्ममा 2293 जनाको उपचार गरिएको छ यस्तै बाढी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा समेत नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ यस क्रममा सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टार स्थित नम्बर 1 सैन्य तालिम केन्द्र महादेवटार रसुवाको धुन्चे उत्तर गया तुप्से बेत्रावती धादिङको बैरेनी लगायतको स्थानमा ढुवानी गरिरहेको छ भोटेकोसी नदीमा आएको बाढीपछिको विपद व्यवस्थापनमा नेपाली सेनाले गरिरहेको कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ

0: प्रधान सेनापति महारथी श्री अशोकराज सिग्दिलले उपरथि दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई भदौ 8 गति जङ्गी अड्डामा दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री द्रव्यराम भण्डारी र सहायक रथी श्री रञ्जित थापा पिएचडीलाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सेनानी श्री नरोत्तम पौडेल, प्रमुख सेनानी श्री उज्जवल केसी, प्रमुख सेनानी श्री अर्जुन बोहरा र प्रमुख सेनानी श्री दुर्गा थापालाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौँ रसुवाको भोटेकोसी बाढीबाट प्रभावितहरूको खोज उद्धार उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी रेडियो सामग्री।
1: रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढीले ठूलो धनजन र भौतिक क्षति पुर्याएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुर्याएको अपूरणीय क्षतिले कुनै एक व्यक्ति, एउटा समाज, एउटा राष्ट्रको लागि मात्र नभएर विश्वलाई नै दुखी बनाएको छ।
2: यो कठिन घडीमा बाढी प्रभावितहरूको खोज उद्धार उपचार र राहत कार्यमा यतिखेर सिङ्गो राज्यको ध्यान केन्द्रित भएको छ। देश विदेशबाट सहयोग, सद्भाव र शुभेच्छाहरू प्राप्त भएका छन्। यस विपत्तिका दौरान सबै क्षेत्र र निकायको साझा सहकार्य र प्रयास हुन जरुरी छ।
1: तिनै तहका सरकार, जनप्रतिनिधिहरू, कर्मचारी, आम नागरिक, स्वास्थ्य कर्मी र अन्य सुरक्षा निकायसँगै सधैँझै यतिखेर नेपाली सेना अग्रपङ्क्तिमा रहेर कार्य गरिरहेको छ। राज्यको सम्पूर्ण साधन स्रोत र जनशक्ति बीचको आपसी समन्वय, सहकार्य र सहजीकरणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ।
2: विपदको यो दुखद घडीमा ज्यान गुमाउनेहरूप्रति नेपाली सेना हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
1: भदौ 10 नेपाल चीन सिमानाको तिब्बत तर्फबाट भोटेकोसी नदीमा अकस्मात आएको बाढी नेपालको लागि ठूलो विपद बन्न पुग्यो। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरू टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली, गल्ची, मलेखु लगायतका इलाका अत्याधिक प्रभावित भए, जसबाट हजारौं नागरिक प्रभावित बनेका छन्।
2: बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यमा आफ्नो सबै संयन्त्र परिचालन गर्यो। यसै क्रममा नेपाली सेना आफ्नो सम्पूर्ण क्षमताका साथ परिचालित भइरहेको छ। यसबीच प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजुद पनि भदौ 14 बिहानसम्ममा प्रभावित क्षेत्रबाट 222 विदेशी नागरिक सहित कुल 3024 उद्धार गरेको छ। थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
3: यो भुटेकोसी बाढी पश्चात नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले सम्बद्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गरेर यो बाढीबाट प्रभाव बजेसम्मको चाहिँ अद्यावधि गर्दा यो हवाई उद्धारमा 3024 उद्धार गरिएको छ, जस भनित हुनुभएको अवस्था छ।
1: नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै उद्धारका कार्यहरूमा नेपाली सेना दिनरात नभनी परिचालन भइरहेको छ। यसै क्रममा विभिन्न जल विद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा नेपाली सेनासँगको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनबाट आएका विज्ञहरू समेत खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले गरेका समग्र कार्यहरूबारे थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री

0: राजाराम बस्नेत।
1: अब हालको अवस्थामा मुख्य गरी यो रहेका टनेलहरूमा चाहिँ केही व्यक्तिहरू फस्नु भएको छ कि भन्ने हिसाबले हाम्रो खोज उद्धारलाई केन्द्रित गरेको छौँ, जसमा मुख्य गरी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे, लामटाङ हाइड्रो पावरहरूमा चाहिँ केन्द्रित भएका छौँ। र दुई दिन अगाडि हामीले यो रसुवाको टनेलबाट 4 जनालाई जीवितै उद्धार गरेका थियौँ।
2: सोही क्रममा सुरुङ लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूले नेपाली सेनाको सक्रियता र सहयोगको उच्च प्रशंसा समेत गरेका छन्।
3: नेपाल प्रहरी, नेपाल आर्मी, एपिएफले गरेको रेस्क्यूको कामहरूलाई पुरै देशले सलाम गरेको छ। अहिले यो समयमा नेपाल आर्मीको जुन त्यो हेलिकप्टरको एउटा भिडियो हामीले अघि नै केही समय अगाडि पनि हेरेका थियौँ, होइन, त्यो लेभल अफ रेस्क्यू होइन संसारैभरि मान्छेले हेरिरहनु भएको छ। डोरीले स्लिङ गरेर होइन मान्छेहरू बचाएको एपिएफको भिडियोजहरूदेखि लिएर नेपाल प्रहरीले बोकेर आमाहरूलाई बचाएको भिडियोहरू हामीले हेर्दाखेरि होइन तस्विरहरू हेर्दाखेरि होइन पुरा देश आज सेक्युरिटी फोर्सेसको साथमा छ। हामी सानो होलाउँ तर कमजोर छैनौँ होइन, र भविष्यमा प्रिभेन्टिभ मेजर्सहरूको लागि हामी अझ प्रिपेयर्ड हुनु पर्यो।
4: आपत पर्दा त जनताको जीव धनको सुरक्षा त नेपाली सेनाले गर्नुपर्ने छ। जे नहुनु थियो भइसक्यो, नहुने कुरा भयो होइन, बजारहरू बगरमा परिणत भए। हेर्नुहोस् मलाई चाहिँ व्यक्तित्वमा भन्नुहुन्छ भने एकदम सिङ्गो देश भएको छ आज।
5: हाम्रो गौरव पनि सेना हो भने यसरी बताउ नि सबै कुराहरू, सेनाको महत्त्व अब बुझ्दा नि। कोरोनामा सब जाउँ त सेना भएको थियो, त्यो उनको काम हो त्यो। सेना भनेको नेपालको लागि कति महत्त्वपूर्ण छ मैले त बताउन भनेकै छु नि।
0: प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी 16 हेलिकप्टर खटिएका छन्। यस क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज उद्धार प्राथमिक उपचार तथा राहत वितरण लगायतका विपद व्यवस्थापनमा खटिरहेका छन्। यस क्रममा सुरक्षा निकायहरू र स्थानीय प्रशासन बीचको समन्वयबारे जानकारी दिनुहुँदै रसुवाका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र परियार,
6: अब नेपाली सेनाकै कमान्डमा हाम्रो हेलिप्याड सञ्चालनमा छ। उद्धार कार्यले चाहिँ अहिले भेली मार्फतै भएको छ। विभिन्न क्षेत्रमा रहेका मान्छेहरूलाई चाहिँ उद्धार गर्ने कार्यहरू हामी गरिरहेका छौँ। लगभग त्यो चाहिँ माथिल्लो तहबाट चाहिँ सकिँदै आएको छ। जति प्रशंसा गरे पनि कमी हुन्छ। आपद विपद पर्दाखेरि आज मात्र होइन, हिजोदेखि नै नेपाली सेनाले गर्दै आएको छ। सबै धन्यवादको पात्र हुनुहुन्छ।
2: प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिएको छ। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञ सहितको मेडिकल टोलीबाट निरन्तर उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा घाइतेको उपचारमा खटिनुभएका वीरेन्द्र अस्पतालका प्राविधिक सेनानी डाक्टर श्री किशोरजङ खत्री,
7: जुन दिन यो घटना घट्यो त्यसको विदिन हाफ एन आवर हामी यहाँ फिल्डमा आइसकेका थियौँ। तुरन्तै इभ्याकुएसन प्रोग्रामहरू सुरु भइसकेको थियो। त्यो चाहिँ मास क्याजुअलिटीको एउटा सिनेरियो भयो। यसमा चाहिँ हामीले ट्रायल गर्छौँ, सुरुमा हामीलाई त्यो ट्रायल गर्नुपर्ने जनशक्ति इनफ लिएर आएको छौँ। त्यो ट्रायल भनेको चाहिँ त्यो इन्जुरीहरू कतिको सिभियर छ त्यो अनुसार हामी 4 क्याटेगोराइज गर्छौँ। अनि एकदम बढी सिरियसहरूलाई चाहिँ यिनै प्राइमेरी अब आइभी लाइनहरू खोल्ने त्यो गरेर नजिकको हेयर सेन्टरमा पठाउँछौँ। त्यसको लागि हामीले यहाँ चाहिँ अब हेली इभ्याकुएसन गरेर आइदर त्रिशुली हस्पिटल काठमाडौँतिर पठायौँ। अनि दोस्रो क्याटेगोरी भनेको चाहिँ येल्लो क्याटेगोरी भन्छौँ, त्यसलाई चाहिँ फिल्डमै म्यानेजमेन्ट गर्न सक्ने खालको हुन्छ। त्यसलाई अब्जर्भेसन गर्नुपर्ने हुन्छ। हामीले आइभी लाइनहरू खोलेर त्यहाँ अब्जर्भ गरेर राख्छौँ अनि यहाँ नजिकको सानो हस्पिटलहरूमा पठाउँछौँ। अनि अर्को क्याटेगोरी भनेको चाहिँ ग्रिन क्याटेगोरी हुन्छ, त्यसमालाई चाहिँ जस्ट भाइटल्सहरू अथवा भने प्रेसरहरू नापेर हेर्ने, सबै ठिकठाक छ भनिसकेपछि तिनीहरूलाई चाहिँ यहाँ वेटिङ जोन हुन्छ त्यसमा राख्छौँ। अनि त्यहाँ चाहिँ उहाँको गार्जेनहरू अथवा लोकल गभर्मेन्टले आएर चाहिँ त्यहाँबाट उहाँहरूलाई लिएर जानुहुन्छ। सुरुको दिन हामी जुन दिन आयौँ त्यो दिन चाहिँ ट्र्याप भएको बिरामीहरूलाई नै अब रेस्क्यु गरेर लिएर आएको थियो धेरै जस्तो, होइन, अब कोहीहरू हिलोमा गाडिएर बसेको, कोही घरहरूको प्यापेर रहेको, त्यस्तो बिरामीहरू आएको थियो फर्स्ट डेमा, होइन। अब सेकेन्ड डे, थर्ड डे, अब अहिले चाहिँ के कस्तो छ भने मान्छेहरू बचाउनुलाई भाग्दा भाग्दै लथारेर लडेर घाउचोटहरू पटक लागेको त्यस्तो बिरामीहरू छ अहिले। डे 2, डे 3 चाहिँ त्यस्तो छ बिरामीहरू।
0: यस्तै काठमाडौँबाट गएका विभिन्न चिकित्सक सहितको टोलीले धुन्चे, स्याफ्रुबेसी, रसुवा अस्पताल लगायतबाट स्वास्थ्य सेवा दिइरहनु भएको छ। सुक्रममा सैनिक मेडिकल टिम समेत विभिन्न स्थानमा खटिएका छन्। साथै घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान भइरहेको छ।
2: यसअघि बाढीको प्रारम्भिक खबर आउन साथ नुवाकोट र धादिङ जिल्लामा जोखिममा रहेका नागरिकहरूको सुरक्षित स्थान

0: विस्तरण तथा उद्धारमा नेपाली सेना लगायत सुरक्षा निकाय खटिएका थिए। नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मी र श्री लक्ष्मी पाण्डे गौतम
1: खोज उद्धार कार्यमा नेपाली सेनाको सदारुकता छ, त्यो अत्यन्त प्रशंसनीय छ र पब्लिकहरूलाई एउटा सहानुभूति दिने, उहाँहरूप्रति एउटा सन्तुष्टि दिने, केही साह्रो गाह्रो परेको अवस्थामा आपत्तिको बेलामा नेपाली सेना छ भन्ने चाहिँ एउटा दिनुभएको छ, त्यो चाहिँ एउटा प्रशंसनीय र सबैले राम्रो मानेको जस्तो मलाई अनुभूति भएको भन्न चाहन्छु। कतिपय ठाउँमा समयमा पुग्न सकेको छैन, उद्धार गर्न सकेको छैन, आफ्नो चुनौती छन्, सबै उद्धार चाहिँ हेलीबाट मात्र गर्नुपर्ने अवस्था छ, रोडवे एक्सेस छैन, सबैलाई एउटा सहयोगको आवश्यकता छ, राहतको आवश्यकता छ, उपचारको आवश्यकता छ, पीडाको एउटा खोजबिनको अवस्था अथवा आफ्ना बेपत्ता भएका मानिसहरूको बारेमा जानकारी पाउने एउटा आतुरता छ, कौतूहलता छ। त्यो अवस्थामा नेपाली सेनाले सबैको इच्छाहरू सबैको चाहनाहरू भनेको समयमा पुर्याउन सकेको त नहोला, तर त्यति हुँदाहुँदै पनि उसको जुन प्रयत्न छ, प्रयास छ, उसले गरेको जुन एउटा सिस्टमेटिक तरिकाले काम गरिएको छ राम्रो सौरानीय हाम्रो शक्ति स्रोत साधन जे छ त्यो अनुसार नेपाली सेनाले गरेको कार्य चाहिँ प्रशंसनीय छ भन्न चाहन्छु।
2: घटना भइसकेपछि अब हाम्रो चाहिँ पहिलो काम भनेको खोज तथा उद्धारको काम भइरहेछ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टिम मार्फत शवहरू खोज्ने काम भएको छ। त्यस्तै गरेर अब विस्थापित परिवारहरूलाई पुनर्स्थापनाको कामहरू पनि भइरहेछन्। अनि वैकल्पिक मार्ग सदरमुकाम जाने पुल हाम्रो बगाएको हुँदाखेरि वैकल्पिक राजमार्गहरू पनि स्तरोन्नति गर्ने, मर्मत समार गर्ने काम भइरहेछ। राहत वितरणको लागि पनि विभिन्न सङ्घ संस्था नेपाल सरकार लगायतको स्थानीय तहबाट काम भइरहेछ। अहिले नेतृणाली पनि एकदमै लागि परेर काम गरिराख्नु भएको छ। खोज तथा उद्धारदेखि लिएर व्यक्तिको घरहरू सरसफाइ गर्ने कामहरूदेखि लिएर धेरै कामहरू गर्नु भएको छ। नेपाल आर्मीले गरेको काम त एकदमै प्रशंसनीय छ, धेरै राम्रो छ। अब उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विगतको घडीमा धेरै राम्रो कोर्डिनेसन गरेर खोज तथा उद्धारको लागि पुनर्स्थापनाको लागि काम गरिराख्नु भएको छ।
3: प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते बाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय स्थानीय तह लगायतको समन्वयमा रसुवामा 3 र नुवाकोटमा 15 शिविर स्थापना भएका छन्। उक्त शिविरहरू व्यवस्थापनका क्रममा समेत सम्बद्ध निकायहरूबाट माग भए बमोजिम नेपाली सेनाले सहयोग गरिरहेको छ।
0: सरकारले पीडितहरूका लागि तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरूको सहज व्यवस्थापनका लागि गरेको प्रयासमा समेत नेपाली सेनाले सहायता प्रदान गरिरहेको छ। संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तर गयामा पुर्याउने कार्यमा समेत नेपाली सेनाले आवश्यक सहयोग गरिरहेको छ। सहयोग सामग्री मैथिल ब्यारेक, धादिङको बैरिनी र रसुवाको धुन्चे स्थित ब्राभेल ब्यारेकमा पुर्याइएको छ। साथै प्रभावित स्थानीयहरूलाई वितरण समेत भइरहेको छ।
4: सहयोग हातबाट जुटेपछि हामी यो सहयोग गर्दैछौँ र अहिलेको समय अरूलाई बचायौँ भने हामी पनि बाँच्छौँ भन्ने समय छ। सँगसँगै अरूलाई चाहिँ राम्रो भयो भने हामीलाई पनि राम्रो हुन्छ। यतिखेर सबैजनाले सहयोग गर्दै सहयोगी हातहरूलाई मजाले दिनुभएको छ, यिनीहरूलाई धन्यवाद।
3: संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा अन्य सरकारवालाहरू सम्मिलित समिति मार्फत प्रभावित क्षेत्रमा पुर्याएर वितरण भइरहेका छन्। सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याएको छ भने स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन र अलपत्र परेका यात्रुहरूलाई स्थलमार्गबाट उद्धार गर्न समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।
5: म तेजनाथ भट्टराई, म झापा दमक नौ निवासी। हामी गोसाई कुण्ड तीर्थयात्राको लागि हामी घरबाट 5 अस्ति निस्केका थियौँ। यही क्रममा हामी यो बाढी आउनुभन्दा ठिक्क आएको बेलामा चाहिँ हामी गोसाई कुण्ड पुग्यौँ र वहाँ पुगेपछि मेरो मिसेस चाहिँ बिरामी पनि भइन् त्यो हाई अल्टिच्युडको कारणले, र हामीलाई नेपाल आर्मी एपिएफको त्यहाँ एकदमै सौहार्दपूर्ण सहयोग रह्यो र नेपाल आर्मीले यो सङ्कटको घडीमा जुन खालको हामीलाई सहयोग सदा सहायता देखाएको छ यो अत्यन्तै स्मरणीय छ।
6: मेरो नाम शिल्पसाद आर्याल, चितवन रत्न नगरपालिका 12। म यहाँ चाहिँ गोसाइकुण्डमा आएको। अहिले यो नेपाली सेनाले, नेपाली सशस्त्र प्रहरीले, नेपाल पुलिसबाट चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो। टिमलाई नै सबभन्दा पहिला चाहिँ नमस्कार गर्न चाहन्छु। उपचार पनि सबै भयो, हजुर। उपचार चोरीलाई पनि राम्रो छ, एकदम राम्रो गर्नु भएको छ। सबैलाई चाहिँ यहाँ गरिरहनु भएको छ, त्यस्तो कुनै केही उस छैन हजुर। यहाँ चाहिँ यस्तो राम्रो व्यवस्था, यस्तो उसको चाहिँ व्यवस्था कहीँ पनि छैन।
7: म लक्ष्मी आचार्य नेपाल, नुवाकोट टुट्टे शिविरसम्म त

0: काठै लिएर आएको हो, 7 घन्टाको प्रतीक्षा पछि हामीलाई उद्धार भएको हुन चाहिँ नजिकै बिजुरबाट नजिकै हुँदा पनि छिटो चाहिँ भएन। हामी 11 जना छौँ त्यसमा, हाम्रो परिवार नजिकैको परिवार, अब त्यही माथि उक्लिन सकेलाई मात्रै नभए अरू धेरै नै क्षति छ। थाहा भएपछि नै हामी चाहिँ कोही भाग्न खोज्दा खोज्दै सकेन, कोही हामी चाहिँ जन भाग्न नसक्ने भएर बुढा भातामा हामीले छतमा उक्लेको क्या, त्यो छतमा 2.5 तला माथिसम्म न त्यही माथि लास्टको छतमा गइरहेछ। त्यसमै सबभन्दा ठुलो कुरो अब ज्ञान बचेपछि फेरि सबै कुरा चाहिने रहेछ, जस्तो अहिले हेर्दा त बोल्न सक्ने अवस्था छैन।
1: म पुरान तामाङ हो, म नुवाकोटको, म पावर चाइना कम्पनीमा काम गर्थ्यो। हामीलाई उधार चाहिँ नेपाल सेनाले गर्नुभयो, नेपाल सेनाले एकदम राम्रो गर्नुभयो। उहाँहरूले हेलीमा यहाँ ब्यारेक्समा ल्याइदिनु खानापिना यताउति राम्रो सुविधा गर्नुभयो। अब कम्पनीले त केही गर्नु सकेन, कम्पनी पुरै गइसक्यो। अब हामीहरू भित्र सुरुबाट कमसेकम तपाईँको 3 किलोमिटर छन् जुन हामीलाई पानीले बगाउँदै लिएर आयो। त्यही भएर हामी अब 70-80 जना मान्छेमा हामी बाहिर, त्यहाँ जम्मा 13 जना मान्छे मात्र बाहिर भयो। कोही अब भित्रै छ, देखेको कुरा हो। मेरो हातमा टर्च त भएर मात्र, टर्च थियो, मैले टर्च चाहिँ छोडेन पानीमा पौडी खेली खेली। म त्यसो गरेर बजेर आएको, एकैचोटि हावा हुस आएको जस्तो लायो टनलभित्र, सुरुङभित्र अनि त्यहाँबाट चाहिँ त्यहीँबाटै हामीलाई चाहिँ एकछिन 10 सेकेन्ड नै लागेन पानी आउनु। नेपाली सेनाले धेरै धेरै हाम्रो ज्यान बचाइदिनु भयो, उहाँहरूलाई धन्यवाद दिएर पनि पुग्दैन।
2: सुभाष भण्डारी, मेरो घर बिदुर सात पुस्ते, हाम्रो सबै घर गयो, रेस्क्यु गरे। हामी चाहिँ रेस्क्युमा छौँ, हाम्रो खोलाभन्दा 200-300 मिटर माथि भएको, त घरबाट पनि 150 मिटर माथिसम्म खोला छ। भाग्न खोज्दाखेरि अब भाग्ने ठाउँ नभएपछि घरको छता बसेर चाहिँ बाँचिहाल्छ। 11-12-13 जना थियौँ, हामीलाई त विदिन 3 घन्टाभित्र हाम्रो उद्धार भयो नेपाली सेनाले। हामी त्यहाँ कोर्डिनेसन गरेर सेनाले उद्धार गर्नु भएको, परिवारमा 3 जना गुमाएर बसेर म आफू उद्धार भएर आइसकेको छु, म अरू उद्धार गरेर ल्याइरहेको छु। सबैले मिलेर सहयोग गरौँ, सबैको इभिटिभिक आशा छ, सबैले सहयोग गरे भने छिटो हुन्छ। धन्यवाद भन्न चाहन्छु।
3: सरकारले प्रभावित क्षेत्रको सञ्चार सम्पर्क स्थापित गर्न गरेको प्रयासमा पनि नेपाली सेनाले आवश्यक सुरक्षा तथा प्राविधिक सहयोग गरेको छ। हेलिकप्टर र सडक मार्ग मार्फत इन्धन, सोलर प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनर्सञ्चालनमा ल्याउन सेनाले आवश्यक सहयोग गरेको हो। यसले प्रभावितहरूलाई आफन्तको सम्पर्कमा ल्याउन सहज भएको छ।
4: भोटेकोसीको बाढी नेपालले भोगेको अहिलेसम्मकै ठूलो र फरक प्रकृतिको विपद भएकोले खोज, उद्धार र राहतका लागि समेत नयाँ नयाँ चुनौतीहरू देखिएका छन्। उद्धारमा खटिनु भएका शेरगणका गणपति प्रमुख सेनानी श्री आविष्कार ढुङ्गाना र श्रीनाथगणका गणपति प्रमुख सेनानी श्री सबिन खड्का,
5: लार्ज स्केल डिजास्टर भनौँ, त्यसको परिकल्पना गरेर त्यसलाई चाहिने स्रोत साधन र त्यसको पूर्व सूचनाको चाहिँ व्यवस्था गर्नुपर्ने अवस्था रहँदो रहेछ। अर्को चाहिँ अब सञ्चारका साधनहरू पनि कुन हिसाबसम्म चाहिँ प्रयोग गर्न नसकिने अवस्थामा पुग्दाखेरि चाहिँ कसरी चाहिँ कम्युनिकेट अथवा एक ठाउँबाट अर्को ठाउँमा सञ्चार स्थापित गर्ने भन्ने कुराहरूलाई पनि मुख्य रूपमा लिनु पर्दो रहेछ। र मेन कुरा भनेको आफ्नै साथीहरूलाई गुमाएर पनि जुन आत्मबलका साथ चाहिँ यो जिल्ला स्थित अथवा चाहिँ यो विभिन्न जिल्लाहरूमा भएका सुरक्षा निकाय र स्थानीय प्रशासन लगायतका जति पनि हामी स्टेक होल्डरहरू परिचालित रहन सक्यौँ, यसले चाहिँ एउटा विपदको अवस्थामा चाहिँ हामी सुरक्षा निकाय मात्रै एक्लै छैनौँ कि हामी सबै एकसाथ स्थानीय जनताको उद्धारमा परिचालित रहन्छौँ भन्ने एउटा चाहिँ नजिर पनि हामीले यहाँ स्थापित गर्न सक्छौँ। स्थानको वरिपरिको जुन चाहिँ कस्तो किसिमको फिचर छ भनेर हामीले सोध्यौँ र उहाँहरूले बताए पश्चात चाहिँ हामीले त्यो ठाउँमा गएर खोजेर पनि स्थानीय जनताहरूलाई अथवा उहाँहरू जुन प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुरक्षित साथ चाहिँ सदरमुकामसम्म ल्याउने अथवा प्राथमिकीकरण गरेर काठमाडौँसम्मै पठाउने पनि गरियो।
6: विशेष गरी एउटा त वेदरले नै हामीलाई च्यालेन्ज गरिरहेछ, वेदर ठिक छैन, पानी परिरहेछ। अर्को चिज भनेको फेरि बाँध फुट्न सक्ने अवस्था भएको हुँदाखेरि हामीले चाहिँ पर्सनल सेक्युरिटीलाई पनि मध्यनजर गरेर अब डियर एस्टेट भन्दा अर्को यहाँ विकल्प होइन, जस्तै च्याप्रुबेसी भन्दा ओर 12 घुम्तीबाट तिमुरेसम्म कुनै बाटो नै नभएको अवस्थाले गर्दाखेरि हामीले चाहिँ सक्दो डियर एस्टेटको प्रयोग गरी मान्छेहरूलाई चाहिँ हामीले चाहिँ खोज तथा उद्धारको कामहरू गरिरहेछौँ।
3: बाढीले मुख्य सडकहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला वैकल्पिक सडक निर्माण र अवरुद्ध सडकको अवरोध हटाउने कार्यमा समेत नेपाली सेनाले सहयोग गरेको छ। यसै क्रममा पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखुको 13 किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्चाउन त्यहाँ तैनाथ रहेका स्थानीय सैनिक युनिटहरूले सहयोग तथा सहजीकरण गरेका थिए। यस बाहेक भविष्यमा सडक पुनर्निर्माण र बेली ब्रिज जडान जस्ता कार्यमा समेत सैनिक सहयोग अपरिहार्य रहेको बताउनुहुन्छ सडक विभागका प्रवक्ता इन्जिनियर श्री शुभराज नेउपाने।
7: हामी सडक खुलाउने सन्दर्भमा चाहिँ सडक विभागले नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग रेगुलर कोर्डिनेसन

0: अवस्थामा छौँ। मिसिनहरू हाम्रो युज भइरहेछन्, हाम्रो अपरेटरहरू पनि नेपाली सेनाले चाहिँ हामीलाई यसमा चाहिँ सपोर्टहरू अब कतिसम्म चाहिँ अब हेलिलिफ्ट गरेर लैजाने सन्दर्भमा, जस्तै आज मात्रै पनि हाम्रो एउटा एक्सकाभेटर चाहिँ टनेलमा मान्छेहरू फसिरहेको भनिन्छ, त्यहाँ चाहिँ एक्सकाभेटर हामीले चेयरलिफ्ट गरेर टनेलसम्म पुर्याएर काम गर्ने त्यो तयारी भइरहेछ। नेपाली सेना, सडक विभाग लगायतका सरकारका सबै निकायहरू चाहिँ सबैजना कोअर्डिनेसनले काम भइरहेको छ। नेपाली सेनाको त एकदम अद्भुत हिसाबमै काम भइरहेछ नेपाली सेनाबाट। नेपाली सेनाले डिजास्टरको हरेक फ्रन्टमा बसेर एउटा लिड एजेन्सीको रूपमा काम गरिरहेको छ। विशेष गरी रेस्क्यू र रिलिफको लागि चाहिँ नेपाली सेनाको चाहिँ एकदम अतुलनीय नै काम भइरहेको छ।
1: ठुलो क्षेत्रमा फैलिएको विपदको प्रतिकार कुनै एक निकायको प्रयासबाट सम्भव हुँदैन, त्यसैले उद्धारको पहिलो चरणदेखि राहत र स्वास्थ्य सेवासम्म विभिन्न निकायबीच एकीकृत प्रयास भइरहेका छन्। यसै क्रममा प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार र राहत व्यवस्थापनमा सबै निकायले खेलेको भूमिका सराहनीय बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री धर्मराज उप्रेती PhD
2: समन्वयको हिसाबले जिल्ला समन्वय समितिलाई चाहिँ अलिकता मोबिलाइज गर्ने कुराहरू भएको छ। यो कम्प्लेक्स छ, एकदमै ठुलो छ, स्केलमा ठुलो छ, त्यसले गर्दाखेरि चाहिँ सजिलो अवस्था छैन। कतिपय चाहिँ अब टनेलहरू चाहिँ बरिड भएका छन्, पुरिएका छन्, अनि ठुलो एमाउन्ट अफ डेब्रिज माथिबाट आएको छ, त्यसले टनेललाई पुर्दाखेरि चाहिँ हाम्रो धेरै भनौँ न टनेलमा काम गर्नेहरू चाहिँ भित्र थुनिएको अवस्था पनि छ। फेरि लासको व्यवस्थापन धेरै सङ्ख्यामा चाहिँ अब बेपत्ता भएका मान्छेहरू पनि छन्। त्यो हुनाले अब यसको स्केल र यसको इन्टेन्सिटी हेर्दाखेरि चाहिँ अब यो ठुलो भाव हुनाले चाहिँ च्यालेन्जेसहरू छन्। तैपनि चाहिँ त्यो च्यालेन्जेसलाई चिड्दै हामीले चाहिँ अब राहतलाई चाहिँ जिल्लासम्म पुर्यायौँ। सडक चाहिँ खोलेर चाहिँ झोसोमा चाहिँ जुन ब्लकेट भएको थियो त्यसलाई पनि चाहिँ हामीले खोल्यौँ। दुईटा हब बनाएर तल नुवाकोटको बितुरमा र त्यसपछि भट्टारमा, अनि माथि चाहिँ धुन्चेमा पनि अहिले चाहिँ राहत सामग्री चाहिँ पुगेको अवस्था र पुग्न लागेको अवस्था, स्वास्थ्य कर्मीहरू पुग्न लागेको अवस्था छ। र हामीले चाहिँ अझै पनि माथि एकदमै टेरिनमा एकदम डिफिकल्ट ठाउँमा पहाडको चुच्चोमा त्यसरी अड्केका मान्छेहरू जुन अब लाई उद्धार गर्ने क्रम पनि जारी रहेको अवस्था छ। टनेलभित्रका पनि जुन पुरै च्यापिएका छन्, बरिड भएका छन्, त्यहाँबाट पनि निकाल्नको लागि चाहिँ टेक्निकल टिम, एक्सपर्ट टिमहरू, सेना प्रहरी, सशस्त्र प्रहरी मोबिलाइज भएको अवस्था छ।
3: विपदको सुरुवाती घडीदेखि नै प्रभावित नागरिकको जीवन रक्षा र उद्धारका लागि राज्यका विभिन्न संयन्त्र परिचालित भएका हुन्। यस क्रममा तालिम प्राप्त जनशक्ति, साधन स्रोतको उपलब्धता र जोखिम मोल्न सक्ने तत्परता आदि जस्ता सबल पक्षका कारण नेपाली सेना र सुरक्षा निकायहरूको सक्रियताले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा थप सहयोग पुगेको छ। विपत्तिको घडीमा नेपाल सरकार र उद्धारमा खटिएका सुरक्षा निकायबाट प्राप्त सहयोगको विदेशीले समेत प्रशंसा गरेका छन्।
4: नेपाली सेनाले हामीलाई धेरै सहयोग गर्यो। हामी रातभर त्यही सेनाको क्याम्पमा बस्यौँ। उनीहरूले रातमा खाना र बस्ने व्यवस्था मिलाइदिए। त्यहाँ एकजना नेपाली सेनाको सर हुनुहुन्थ्यो, उहाँले हामीलाई बस्ने ठाउँ दिनुभयो। त्यो ठाउँ धेरै ठुलो र सुरक्षित थियो, उद्धार गरिदिनुभयो। त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: यसै गरी बाढीमा परि निधन भएकाहरूको शवको खोज, सङ्कलन र व्यवस्थापनमा पनि सेनाले सहयोग गरिरहेको छ। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहु, गोर्खा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जिल्लाहरूमा रहेका सैनिक युनिटहरूले शवको खोज, सङ्कलन र व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहयोग गरिरहेका छन्।
3: बाढीपछि नागरिकको जीवन रक्षा हालको प्राथमिकता हो भने अब क्रमशः पुनर्स्थापना र पुननिर्माणका कार्यहरू अघि बढ्नेछन्। यस कार्यमा नेपाल सरकार र बाढी पीडित नागरिकलाई सबैबाट साथ सहयोग अबको आवश्यकता हो। नेपाली सेना आम नागरिकको हित, सुरक्षा र सम्मानका लागि सदैव साथै रहनेछ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी, प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: यो दोस्रो घण्टी हो। यो घण्टी खतराको बिन्दुभन्दा माथि बाढी आएको संकेत हो। त्यसपछि सुरक्षित स्थानमा लाग्न सुरु गर्नुपर्छ। यो समय भनेको बाढी पहिरोको हो, त्यसैले विभिन्न स्थानमा भएका वर्षाहरूको र खोला नालाका स्थितिहरूको सूचना आदान प्रदान गरौं।
1: प्रकोप न्यूनीकरणका लागि विजय एफएम 101.6 को पहल।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न र?
2: ल ल, गएर तुरन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
2: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
8: तुरन्त बाहिर निस्कने,
9: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साँगुरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।
8: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
9: साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौँ।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
2: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन

वक्ता समूहको कार्यसमितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्य समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक।

0: पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईं पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरै देखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
1: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: FM 101.6 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्र।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका दिव्ये नमः। विद्युदाम समप्रभा मृगवती सन्दस्थिता मिश्रणाम कन्याभिः करवालखेट विलस दस्ताभिरा सेविताम हस्ते शकरगदा शिक्षेत पिशकांसा पंगुणम तर्जनीम बिभ्राणा मनलातिकाम शशिधराम दुर्गाम त्रिनेत्राम भजे। देवी भगवती मौलकालिकाका चरणमा हार्दिक नमन। तपाईँको अन्तरतिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजेएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो शुभ दिवसमा तपाईँ हामी यो दिव्ययात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजीदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 15 गते सोमबार, तदनुसार अगस्त 31 तारिक सन् 2026, अहिले भाद्रपद कृष्ण पक्षको तृतीय तिथि, तृतीयको घडीपल रहेको

केवल अघडी 54 पल्ला जसको अवधि हुनेछ अहिले बिहानको 8:28 त्यसपछि भने चतुर्थी तिथिको प्रारम्भ हुनेछ रेवती नक्षत्र रहेको छ 56:03 जसको अवधि हुनेछ रात्रिको अर्थात् भोलि बिहानको 4:08 यसै गरी गण्डयोग रहेको छ कर्णमा भद्राकरण एवं बवकरण रहेको छ आनन्दादि योगमा मातङ्ग योग छ मीन राशिमा चन्द्रमाको अवस्थिति केवल 28 अर्थात् रात्रिको 4:08 रहेको छ दिनमान 31:45 रहेको छ सूर्योदय बिहान 5:42 हुँदैछ भने सूर्यास्त साँझ 6:24 हुनेछ आजको यस पावन क्षणमा हामी सर्वप्रथम शक्तिमय माता भगवतीको आराधनाको क्रमसँग जोडिँदैछौँ आउनुहोस् भक्त साधक सर्वप्रथम शक्तिको उपासनाबाट हरेक कामको थालनी हुनुपर्दछ प्रारम्भ हुनुपर्दछ तसर्थ हामी सुरुमै शक्तिको उपासना गर्दछौँ गायत्री भगवतीको मन्त्र जपबाट प्रारम्भ गरेर हाम्रो दिनचर्या रात्रिको शयन गर्ने समयको रात्रि सूक्तको पठनबाट समापन हुने गर्दछ रात्रि सूक्तको पठनमा पनि भगवती देवीकै वन्दना गरिएको हुन्छ प्रातःकालमा उठ्ने बित्तिकै धरती रूप स्वर्पिणी भगवतीकै वन्दना हुन्छ पृथ्वी मातालाई शक्ति यानि देवीको रूपमा सम्मान गर्ने हाम्रो संस्कृति रहेको छ यो वैदिक सनातन धर्म पद्धतिबाट प्रचलित यस संस्कारलाई विधिपूर्वक पालना गर्दै हामी यो शुभ बिहानीमा उनी शक्तिमय माता भगवतीको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ मौलकालिका देवी भगवती जसले भक्तजनका इच्छा आकाङ्क्षाहरू पूर्ण गर्नुहुन्छ यसरी शक्तिमय माताका रूपमा विद्यमान भगवतीको उपासना गरेर धेरै श्रद्धालुजनहरूले आफ्ना मनका इच्छा आकाङ्क्षाहरू पूर्ण गरिसक्नु भएको छ तपाईँ यस पवित्र क्षेत्रमा जानका लागि मौलकालिका केबल कारको माध्यमबाट पनि यात्रा गर्न सक्नुहुन्छ भने अर्कोतर्फ श्रेणी मार्गद्वारा लक्ष्मीनारायण राधा सर्वेश्वर भगवानको दर्शन यसै गरी सिद्धेश्वर महादेव सिद्धि गणेश लगायतका देवदेवीहरूको पूजन दर्शन गर्दै प्रस्थान गर्न सक्नुहुन्छ आउनुहोस् साधक यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट निकै महत्त्व राख्ने पवित्र भूमि तपाईँको गन्तव्यको पहिलो रोजाइ बन्न सफल बनोस् अधिकांश श्रद्धालु भक्तजनहरूले पटक पटक आउन रुचाउनुहुने यो पवित्र भूमि आफ्नै विविध विशेषताबाट सम्पन्न छ जहाँ पुगेर हामी प्राकृतिक सौन्दर्य सुन्दर छटा अवलोकन गर्न सक्छौँ यही विशेषताले गर्दा पनि धेरै श्रद्धालुहरू यो पवित्र भूमिमा हरेक दिन करिब 1500 हाराहारीमा आफ्नो उपस्थिति जनाउने गर्नुहुन्छ तपाईँको महत्त्वपूर्ण उपस्थिति पनि भगवती देवीको उपासनातर्फ जीवनको साधना बनोस् आउनुहोस् यहाँलाई यस पवित्र भूमिमा स्वागत गर्दै यी शब्द सुमनहरू भगवती देवीका चरणमा अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान् श्री शिवको यो भजन

कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक हाम्रा हरेक दिनका विषय श्रृङ्खलाहरू अलग रूपमा प्रस्तुत हुँदै आइरहेका छन्। हामी धर्म, संस्कार, संस्कृति, नीति, चेतना इत्यादि विविध पक्षमा आधारित विषयवस्तुमाथि छलफल गर्ने गर्दछौँ। अर्थात् तपाईँसँग यो शाब्दिक र आत्मिक संवाद गर्ने गर्दछौँ। तपाईँको आत्माले यो प्रस्तुताको आत्मालाई बुझ्नुहुन्छ, प्रस्तुताले तपाईँको आत्मालाई बुझ्दछ। यसरी दोहोरो संवाद नजोडिए पनि हाम्रो भावात्मक एकता सँगसँगै अगाडि बहन भइरहेको हुन्छ। हामी महाभारतको कथा प्रसङ्गसँग जोडिँदै थियौँ। महाभारत कथा प्रसङ्ग सायद संसारका अधिकांश व्यक्तिहरूबाट महाभारतका कथाहरूलाई पढिन्छ, विवेचना गरिन्छ, श्रवण मनन निधिध्यासन गर्नुहुन्छ। यहाँभित्रका हरेक पक्षहरूलाई कसरी चर्चा गरिएको छ भन्ने कुरा बुझ्नका लागि धेरै प्रयत्नरत हुनुहुन्छ। उच्च बौद्धिक वर्गको यो एउटा छुट्टै दिनचर्या एवं परम्परा बनेको छ। त्यसकारण अधिकांश विद्वानहरू, जिज्ञासुहरूले महाभारत ग्रन्थको अध्ययन गरिराख्नु भएको भेटिनुहुन्छ। तसर्थ हामीले महाभारतको उपादेयता र महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ जुन हिजोका दिनहरूमा थिए भने भविष्यमा पनि उत्तिकै सान्दर्भिक रहनेछ भन्ने अभिप्रायसहित यो विषयवस्तुलाई जोडिरहेका छौँ। तपाईँले विगतको श्रृङ्खलादेखि नै महाभारतमा रहेका महत्त्वपूर्ण कुराहरू र महाभारतको उपादेयता, सान्दर्भिकता सधैँ एकनाश रहिरहने, अझ यसलाई बुझ्दै जाँदा झन् धेरै यस ग्रन्थप्रति आशा एवं चासो जिज्ञासा बढ्दै जाने कुरा देखिँदै आएको छ। तसर्थ धेरै जिज्ञासुहरूले महाभारतमा के छ, यसभित्रका रहस्यहरू के हुन् भनेर निरन्तर यसतर्फ अवगाहन गर्ने प्रयास गरिरहनु भएको भेटिनुहुन्छ। महाभारतको सान्दर्भिकता थोरै समयमा बयान गरेर सम्भव रहँदैन। गीता ज्ञानको प्राप्ति यो सबैभन्दा ठुलो उपलब्धि हो जसलाई सम्पूर्ण उपनिषद्हरूको सार मानिएको छ। सर्वोपनिषदौ गावो, सर्वोपनिषदौ गावो दुग्धा गोपाल नन्दनः पार्थो वत्सः सुधीर भोक्ता दुग्धम गीतामृतम महत्। अर्थात् गीता रूपी अमृत अत्यन्तै महत्त्वपूर्ण छ जसमा सम्पूर्ण उपनिषद् वेदान्त शास्त्रहरूलाई गाई समान बनाइएको छ। यसलाई दोहन गर्ने गाईबाट अमृतमय तत्त्व प्राप्त हुने जुन दुध छ, यो दुधका रूपमा पगारेर बाहिर प्रकट गराउने काम भगवान् गोपाल नन्दन श्रीकृष्णले गर्नुभएको छ। पार्थो वत्सः स्वयं अर्जुन बाच्छु भनेर यो उपनिषद् सारूपी दुग्धलाई पगार्ने काम गर्नुभएको छ, जसले गर्दा तपाईँ हामी सबैले अर्जुन रूपी बाछुद्वारा पगारिएको गीता अमृत रूपी ज्ञानलाई प्राप्त गरेका छौँ जुन महाभारतबाट हामीलाई प्राप्ति हुन्छ। त्यसकारण दुग्धम गीता अमृतम महत्, गीता रूपी अमृतमय दुग्ध महान छ जुन तपाईँ हामी सबैले प्राप्त गरेका छौँ। यो उपादेयता पनि उत्तिकै अविस्मरणीय रहेको छ जुन गीता दर्शनले संसारका अधिकांश तत्त्वज्ञानीहरूले, जिज्ञासुहरूले, विद्वानहरूले पढ्ने गर्नुहुन्छ। 150 भन्दा पनि बढी भाषाहरूमा अनुवाद गरेर संसारका धेरै मानिसहरूद्वारा पढिने मनन गरिने गीताशास्त्रको आविर्भाव नै यही महाभारतीय विशाल इन्साइक्लोपिडियाबाट प्राप्त भएको हो। यसलाई कतिपयले विकिपिडिया पनि मानेका छन्। यसै गरी पूर्ण जीवनको दर्शनका पक्षहरू पनि महाभारत ग्रन्थमा लेखिएको कारण यसभित्र रहेका ज्ञानहरू पुस्तौँ पुस्तासम्मका लागि कहिले पनि पुराना नबनिकन सधैँ सदाबहार रूपमा प्रस्तुत भइरहन्छ। किनकि हाम्रो जीवन निरन्तर चलायमान छ, परिवर्तनशील छ। यो परिवर्तनशीलतालाई आत्मसात गरेको छ महाभारत शास्त्रले। यसर्थ यो मानव जीवनका हरेक पिँढी पिँढीसम्मका लागि अति आवश्यक तथा महत्त्वपूर्ण रहेको छ। यस्तो गीतामृत प्रदान गर्नुहुने श्रीकृष्णका दिव्य उपदेशद्वारा भरिएको महाभारत ग्रन्थ सेवनीय तथा मननीय पठनीयको

0: हुनुहुन्छ कर्णप्रिय आवाजमा यो समुद्र भक्तिका यहाँलाई स्वागत गर्दछ। कार्यक्रममा हामी गीता दर्शनको उपाधेयता र सान्दर्भिकता आज पनि उत्तिकै रहेको छ, जुन महाभारतकालीन समय र समाजमा त्यत्तिकै महत्त्वपूर्ण थियो भने आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको छ। किनकि त्यहाँ रहेका हरेक ज्ञानहरू हाम्रो वर्तमान जीवन सम्प्रेषणका लागि महत्त्वपूर्ण मन्त्र समान बन्दछन्। पूर्ण जीवन दर्शन यसभित्र रहेको छ, जुन कुरा हामीलाई आजको पिँढीलाई पनि चाहिन्छ र भविष्यका पिँढीलाई पनि यी सबै कुराहरू चाहिनेछन्। हाम्रा पूर्वजहरूले पनि यिनै कुराहरूलाई मनन गरेर दिव्य ज्ञान प्राप्त गर्नुभएको थियो। यस अर्थले पनि पूर्ण जीवन दर्शनमा आधारित महाभारत ग्रन्थ सबैका लागि सधैँ सेवनीय बन्दछ र यसको सान्दर्भिकता रहिरहेको छ र अझ भविष्यका दिनहरूमा अझ धेरै बढी रहनेछ। यसैभित्र विभिन्न किसिमका नीतिशास्त्रहरू, कुटनीतिहरू रहेका छन्, जसमा विदुर नीति जस्ता महत्त्वपूर्ण तत्त्वले परिपूर्ण ज्ञान हामी यसभित्र पाउँछौँ। राजनीति यहीभित्र छ, युद्ध नीति यहीभित्र, अर्थनीतिका कुरा हुन् या समाजशास्त्रीय विषय र नीतिहरू हुन् अथवा कलाशास्त्रका विषय र नीति हुन्, संस्कृति, धर्म, कूटनीति, यसै गरी वैदेशिक नीति, यावत कुराहरू महाभारतमा प्रश्नसँग रहेका हुनाले के पनि भन्न अझ उपयुक्त हुन्छ भन्दा, देशमा असल शासन सुशासन कायम गर्नको लागि जो सत्तामा पुग्नुहुन्छ उहाँहरूले राम्रोसँग महाभारत ग्रन्थ अध्ययन गरिएको हुनुपर्दछ। यसरी महाभारत ग्रन्थभित्र अवगाहन गरेर डुबुल्की लगाएर ज्ञान प्राप्त गर्ने सज्जनहरू देशको नीति निर्माणमा विभिन्न पदवीमा विभिन्न मन्त्री पद सचिव पद आदिमा नियुक्त हुन्छन् भने पक्कै पनि राज्यको नीति धर्मयुक्त बन्नेछ, न्याययुक्त बन्नेछ। न्याय धर्म र सत्यको सधैँ पालना गर्नुपर्छ भन्ने उच्च ज्ञान र उच्च मनोबल प्रदान गर्ने शास्त्र महाभारत शास्त्र हो। भक्त साधक यिनै सन्दर्भ विशेषलाई चर्चा गर्दै रहँदा समयको पाबन्दीसँगै आजको लागि भने बिदा हुने तर्खरमा छौँ। बाँकी रहेका विषय सन्दर्भहरूलाई आगामी कार्यक्रममा जोड्दै जानेछौँ। अहिले भने कार्यक्रम अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद ज्ञापन गर्दै भगवती देवी मौल कालिकाको उपासनाबाट सबैको जीवनमा सुख समृद्धिको बहार प्राप्त होस् भन्ने कामना गर्दछु। साथै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शांति ही शांति ही शांति ही।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
15: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
15: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
16: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 0785012-26, वेबसाइट www.maulakalika.org.np।
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
19: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
20: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
21: सर्जरी सम्बन्धी सेवा,
22: हाड जोडी सम्बन्धी सेवा,
23: स्त्री तथा प्रसूति रोग सेवा,
24: बाल रोग सेवा,
25: न्युरो सर्जरी सेवा,
26: न्युरो साइकियाट्रिक सेवा,
27: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
19: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
28: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
29: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
0: आहा, कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
2: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
3: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: आफैले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो टर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
1: नेपाल चीन सीमा क्षेत्रको केरुङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपालको छेछेन खोला र चीनतर्फको पुरेपुर साङपो नदीको संगमस्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ्दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकाहरूलाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य सुरु गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य सुरु गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य सुरु नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसुवागढी आयोजनाको विद्युत गृहमा गएको छ। 4 दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसुवागढी हाइड्रो पावरका 49 जना कर्मचारी छन्, 2 जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 जना छन्। सिड ब्लूका 4 जना, भेनस कन्स्ट्रक्सनका 3 जना पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 जना मध्ये 4 जना 2 दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्, 3 जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसलागढी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 जनाको पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 जनाको अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलास गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टिम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टिमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीनमा सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 जना सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
1: बाढी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढी पीड़ितको राहतसम्म हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वडा नम्बर 6 का अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। 3 तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत, पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: रसुवाको बाढीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका शवका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउँथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिस्तेप उनी बाढीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक बिदाको दिन भएकाले अस्पतालको ओपिडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भिड थियो। उनीहरू उपचारका लागि होइन, बाढीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रितिएको थियो, कसैको सिन्दुर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भिडमा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्सपेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क बनेको छ। गौरवलाई बाढी आउँदैछ भन्ने सूचनाहरूभन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढी आएको केही सेकेन्डमै पहाडको भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौडिएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढी आएको जानकारी थियो, त्यसैले उनी जोगिनुपर्ने हो। उनले भनेका छन् कतै जङ्गलमा घाइते अवस्थामा पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। 1-2 होइन, 100 तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल। टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो, पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोसी बाढी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन। जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरुद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा 2 घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ। उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो, सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन, अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
0: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेन। यति बेला सरकारले खोज र उद्धार का लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालु आर्थिक वर्ष 2083-84 लागि 20 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ। तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटीकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्रज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाइ र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
0: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँमा आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संख्या अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास डुवानी गर्ने बताएको छ।
1: नागरिक दैनिकमा बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार